0: नागरिकता मात्र भइपुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालको विरोध र व्यवस्था गर्दै भारतको नेपाली भूमि लिपुले खुदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउन लागेको छ। भारतको विदेश मन्त्रालयले बिहिबार लिपुले खुदै कैलाश मानसरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज ड्र शुरू गरेका थिए, जसमार्फत 1000 छनौट भएका छन्।
2: मधेस प्रदेश सभाको आज बस्ने बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ। मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो।
1: कोशी प्रदेश सरकारले स्वच्छ सुखी र सम्मूलक प्रदेश निर्माण गर्ने दीर्घकालीन सोचका साथ आर्थिक वर्ष 1984 नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बिहिबार कोशी प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी वर्षको कार्ययोजना सार्वजनिक गर्नुभएको हो। प्रस्तुत नीति तथा कार्यक्रममा संघीयताको सबलीकरण, सुशासन, आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राखिएको छ।
2: देशको आन्तरिक सुरक्षा, प्रशासनिक संयन्त्र तथा विपद व्यवस्थापनको प्रमुख जिम्मेवारी बोकेको गृह मन्त्रालय एक महिनादेखि मन्त्री विहीन हुँदा राज्य संयन्त्रको प्रभावकारी संचालनमाथि प्रश्न उठ्न थालेको छ। तत्कालीन गृहमन्त्री सुदन गुरूङले वैशाख 9 गते पदबाट राजीनामा दिएपछि हालसम्म मन्त्रालयले नयाँ राजनीतिक नेतृत्व पाउन सकेको छैन।
1: पूर्व अर्थमन्त्रीहरूले निर्माण भएर सरकारी खर्च कटौती गर्न सुझाव दिएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले पूर्व अर्थमन्त्रीसँग गरेको छलफलमा आगामी आर्थिक वर्षमा सरकारी खर्च कटौतीमा जोड़ दिएका हुन्। आर्थिक वर्ष 1984-84 बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री डाक्टर वाग्लेले 8 जना पूर्व अर्थमन्त्रीसँग नयाँ बजेटमा सुझाव दिनुभएको हो।
2: शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार 1 गतेबाट कक्षा 11 को पठन पाठन शुरू गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा 1 महीनाभित्रै प्रकाशित भएपछि मन्त्रालयले कक्षा 11 को पठन पाठन असार 1 गतेबाट शुरू गर्ने निर्णय गरेको हो।
1: अर्घकाशीको छत्रदेव गाउँपालिकालाई पुनः खोप सुनिश्चितता तथा दिगुजना पारेका घोषणा गरिएको छ। बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याई रोगमुक्त, सुरक्षित र स्वस्थ समाज निर्माण गर्ने उद्देश्य सहित गाउँपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले औपचारिक रूपमा पुनः खोप सुनिश्चितता तथा दिगुपनाको घोषणा गर्नुभएको हो।
2: भुक्तानी सेवा प्रदायक ई सेवाले जीवन बीमा नवीकरणलाई थप सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ। यो योजना जेठ 1 गतेदेखि असार 32 गते 2083 संचालन भइरहेको छ।
1: चर्चित अमेरिकी राइड हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाण्डु उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा शुरू गरेको हो। उबरले बुधबार उद्योग विभागमा औपचारिक आवेदन समेत दिएको छ। उबरको एप मार्फत काठमाण्डुका प्रयोगकर्ताले मोटरसाइकल र करका सुविधा छनौट गरी यात्रा गर्न थालिसकेका छन्।
2: अब शेयर बजार बुधबारको कारोबारमा 72 कम्पनीहरूको मात्र धितोपत्र मूल्य बढ़ेको छ। यो दिन 0.36 अंकले घटेर 2742.11 बिन्दुमा बन्द भएको बजारमा 188 कम्पनीहरूको धितोपत्र मूल्य घटेको छ भने 9 कम्पनीको धितोपत्र मूल्य भने स्थिर रहेको छ।

0: This whole box of it is available. The instant lucky draw method. If my not the king, if there's a summer. You may not have a put the world.
1: This whole Khushiko connection.
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना. सावधान, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले पठाएको लिंक क्लिक नगर्नुहोस् र आफ्नो ओटिपी पासवर्ड कसैलाई नदिनुहोस्. अनलाइन ठगीबाट बच्नुहोस्. राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ.
3: गाजीमा जारी सैन्य द्वन्द्वका कारण 200,000 सर्वसाधारणको ज्यान जानेका साथै घर, विद्यालय र आश्रय स्थल लगायत करिब 90% नागरिक पूर्वाधारहरू ध्वस्त भएका छन्. इजरायलको कड़ा नाकाबन्दीका कारण पानी, खाद्यान्न, बिजुली र सरसफाई जस्ता अत्यावश्यक सेवाहरूको पहुँच गम्भीर रूपमा सीमित बनेको छ. बाँचेका नागरिकहरू पनि भोकमरी, बारम्बारको विस्थापन र महामारीको जोखिमसँग जुटिरहेका छन्. यसै पृष्ठभूमिमा संयुक्त राष्ट्र संघ निकाय युएन उमंगले गाजामा महिला र बालिकाहरूमाथि युद्धको मूल्य शीर्षकको प्रभावी प्रतिवेदन सार्वजनिक गरेको छ. सन् 2026 अप्रेल 17 जारी गरिएको यस प्रतिवेदनले अक्टोबर 2023 डिसेम्बर 2025 अवधिलाई समेट्दै मानवीय संकटले महिला र बालिकामा परेको लैंगिक असरको विश्लेषण गरेको छ.
4: काभा महिला भलिबल च्याम्पियनशीप शुक्रबार शुरू हुँदैछ. प्रतियोगिताको पूर्व सन्ध्यामा नेपाल भलिबल संघले आयोजना गरेको कार्यक्रममा सहभागी सबै टीमका कप्तानले प्रतियोगिता खेल्न उत्साहित रहेको बताएका छन्. काभा च्याम्पियनशीपमा घरेलु टोली नेपाल सहित 8 टोलीले प्रतिस्पर्धा गर्दैछ.
3: अब कला तथा मनोरञ्जन. चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई संस्थागत र व्यवस्थित बनाउने उद्देश्य सहित विभिन्न विधाका चलचित्र कर्मीलाई आधिकारिक परिचय पत्र वितरण गरेको छ. बोर्ड परिसरमा आयोजित विशेष कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश किसीले सर्जकहरूलाई एक एक गर्दै परिचय पत्र हस्तान्तरण गर्नुभएको थियो. बोर्डका अनुसार पहिलो चरणमा कुल 122 चलचित्र कर्मीलाई परिचय पत्र प्रदान गरिएको छ.
4: अब विचार विश्लेषणको पालो. जनताबाट टाढिएको विकास शीर्षकमा मणिकर कार्कीको विचार आजको कान्तिपुर दैनिकमा छापिएको छ. इतिहास साक्षी छ, जनतालाई नजोड़िकन, जनताको आवश्यकता पहिचान नगरिकन, जनतालाई सचेत नबनाइकन, समुदायलाई संगठित र सहभागी नगराइकन गरिने जुनसुकै विकास निर्माणको कार्य पनि फलदायी हुन सक्दैन, परिणाममुखी हुन सक्दैन. जब राज्यले गर्ने भनिएको विकास अघि विनाश आइदिन्छ, त्यसले समुदायलाई विकाससँग जोड्ने भन्दा पनि झन टाढा र व्यवहारिष्य बनाइदिने खतरा रहन्छ. त्यसले विकासलाई राज्य र शासकीय मनोकांक्षाको विषय बनाइदिन्छ. त्यस्तो विकासमा जनता जोड़िँदैनन्.
3: त्यस्तै आसन्न बजेटका प्राथमिकता शीर्षकमा डाक्टर अर्जुन कुमार कार्कीको विचार गोर्खापत्र दैनिकमा छापिएको छ. नेपालमा करको दायरा विस्तार आवश्यक छ ताकि सबै सक्षम वर्गले न्यायोचित योगदान गर्न सकुन् र प्रगतिशील कर प्रणाली प्रभावकारी रूपमा लागू होस्. उच्च आय र सम्पत्तिमाथि बढ़ी दरको कर मार्फत कर प्रणाली व्यापक बनाउँदा राज्यको राजस्व क्षमता मजबूत हुन्छ. संकलित स्रोतलाई शिक्षा, स्वास्थ्य, आवास र रोजगारी सृजनामा लगानी गर्दा मात्र सामाजिक न्याय सम्भव छ.
4: अवसरले नेपाली खबर अहिलेलाई यति नै. यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
5: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले डिस्काउँछ यो कान्छाले. अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा.
5: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउँछु त. ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि. ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको. अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि. साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ.
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु. हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845049486।
7: सूचना संगीत र मनोरञ्जनको अटुट साथ।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक
2: छोयो कि चल्यो
3: सूचना संगीत र मनोरञ्जन को अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज
4: साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएम को साझा खबर हो। सन्तोष गन्धर्वसँग नील प्रकाश चन्द को तपाईलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cimkhabar.com सीआईएम को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज 2083 साल जेठ 8 गते शुक्रबार, 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको षष्ठी तिथि, अन्तर्राष्ट्रिय जैविक विविधता दिवस। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही, अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ्दै, व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश। अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, सार्वजनिक ऋण 30 खर्ब नजिक, पूर्व अर्थमन्त्रीसँग बजेट, आगामी बजेट निर्माण बारे छलफल। मध्य प्रदेशमा नयाँ सत्ता समीकरण, बागमतीमा तोकियो बजेटको सीमा, नेपालको विरोधका बीच भारतीय टोली निपुलेख पास भएर मानसरोवर जाँदै,
1: दण्डग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको राष्ट्रसंघको तथ्याङ्क, बेलायतमा जलवायु संकट पूर्वाधार विस्तारमा जोड, क्युबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग,
0: र काडा महिला भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी, आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही 14 गतेबाट।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सत्ता समीकरण फेरिएसँगै मधेसमा सरकार पुनर्गठनको प्रसंग।
1: मधेस प्रदेशमा नयाँ सत्ता समीकरण बनेसँगै गैराती नै मन्त्री परिषद पुनर्गठन गरिएको छ। नेकपा एमाले सरकारमा सहभागी भएपछि नेपाली कांग्रेस नेतृत्वको सरकारबाट जसपा, नेपाल र जनमत पार्टी बाहिरिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादव नेतृत्वको मन्त्री परिषद गठन गरिएको हो। सार्वजनिक गरेको कार्य विभाजन अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्य सहित अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास तथा खेलकुद एवं समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफैसँग राख्नु भएको छ। मन्त्री परिषदमा नेपाली कांग्रेसका जंगीलाल यादवलाई, जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएको छ भने नेकपाका जवाहरलाल कुशुहाले ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय सम्हाल्नु भएको छ। नेकपाकै कनिष पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा नियुक्त हुनुभएको छ भने नेपाली कांग्रेसका शंकर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। कांग्रेसका श्याम प्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको छ। नेकपाकै फकीरा महतो गृह, संचार तथा कानून मन्त्रीमा नियुक्त हुनुभएको छ भने एमालेबाट सरकारमा सहभागी भएका मोहम्मद समीलाई बिना विभागीय मन्त्री बनाइएको छ। एमाले सरकारमा सहभागी भएसँगै यसअघिको सत्ता साझेदार जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्। मध्य प्रदेशमा आज सरकारले विश्वासको मत लिँदैछ।
0: प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा उपस्थिति भई सांसदका प्रश्नमा जवाब दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो पनि सभामा अवरोध गरेका थिए। प्रतिपक्षी दलहरूले रोस्टम अघि नाराबाजी गरिरहेको बेला सभामुख बोलप्रसाद अर्यालले सभाको कार्यवाही अघि बढ़ाउनु भएको थियो। अवरोधका बीच 3 विधेयक संशोधन दर्ता प्रक्रियाका लागि पनि स्वीकृत भएका छन्। फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन पछिको सभामा अवरोधका बीच कार्यसूची अघि बढ़ाइएको हिजोको पहिलो पटक हो। प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए। नाराबाजीका बीच सदन कार्यसूचीमा प्रवेश गराइएको थियो। पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग सँग समेत परामर्श गर्नुभएको थियो। परामर्शपछिको दोस्रो बैठकमा अर्यालले अवरोधका बीच कार्यसूची अघि बढ़ाउनुभयो। अवरोधका बीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विधेयकको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। सभाबाटै फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहिबारका लागि तय भएको थियो। विधेयकमा दर्ता भएका छवटा संशोधन मध्ये सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद लीमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो। छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएकाले आफ्नो संशोधन फिर्ता लिएको बताउनुभयो। प्रतिवेशी दलका सांसदहरू गणेश बहादुर विश्वकर्मा, पुष्पराज खनेल र युवराज दुलालले भने छलफलमा भाग लिनु भएन। बैठकमा अवरोध भइरहेकाले राप्रपा सांसद खुशबू ओलीलाई सभामुख आज अर्यालले छलफलका लागि समय दिए पनि उहाँले पनि भाग लिनु भएन। वैकल्पिक विकास वित्त परिचालनको दफावार र प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक, मतदाता नामावली पहिलो संशोधन विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयकको सैद्धान्तिक छलफलमा समेत कुनै पनि सांसद सहभागी भएनन्। अवरोधका बीच बैठक कार्यसूचीमा प्रवेश गराई कानून तर्जुमाको विगतको नजिर संसदको प्रारम्भमै दोहोरिएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रश्नोत्तर व्यवस्था कार्यान्वयन माग गरेर प्रतिपक्षी दलहरूले सभामा अवरोध गरेका थिए। यसैबीच प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जनतासँग बढ़ी कर नलिन सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद सुलभ खरेलले जनतालाई कर तिर्न सहुलियत हुने गरी व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। सांसद सुशान्त वैदिकले निर्माण शुरू गरिएका प्युठानका सड़क अलपत्र भएकाले यथाशीघ्र कामलाई तीव्रता दिन सरोकार भएका निकायको ध्यानाकर्षण पनि गराए। चट्याङबाट बच्न प्रतिरोध टावर बनाउन पनि उहाँले माग गर्नुभयो। सांसद सुशील खड्काले पोहोर मेला व्यवस्थापनलाई प्रोत्साहनको सट्टा दुरुत्साहनको काम भएकाले कबाडी करलाई खारेज गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। कतिपय सांसदहरूले भने हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण पनि गराएका थिए।
1: चालू आर्थिक वर्षको 10 महिनामा 4.5 खर्ब रूपियाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पाउने 30 खर्ब रूपियाँ नाघेको छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा सरकार रहेकाले आगामी आर्थिक वर्ष सार्वजनिक ऋण अझै थपिने जोखिममा छ। राजस्व संकलनको सीमित तथा सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेतमा ठूलो आकारको बजेट ल्याउनु पर्ने दबाव भएको बजेट निर्माणको अन्तिम गृह कार्यमा जुटिरहेका अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन्। राजस्वले चालू खर्च पनि धान्न नसक्ने अवस्थामा कर्मचारीका लागि तलब भत्ता र ऋणको सहव्याज तिर्न पनि थप ऋण लिनुपर्ने अवस्था भएकाले आगामी वर्ष सार्वजनिक ऋण थप बढ़ने उनीहरूको भनाइ रहेको छ। गत वैशाखसम्म नेपालले तीन बाँकी सार्वजनिक ऋण 29.75 अर्ब रूपियाँ पुगेको छ। गत असारमा तीन बाँकी सरकारी ऋण 26.74 अर्ब रूपियाँ थियो। वैशाखसम्मको ऋण नेपालको कुल राष्ट्र उत्पादन र जीडीपीको 45.08% हो भनी सरकारले चालू आर्थिक वर्षको अन्तिमसम्म तीन बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा 43% कायम गर्ने लक्ष्य सार्वजनिक भएको छ। यसैबीच पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटको आकार 20.5 खर्ब हाराहारी हुनुपर्ने बताएका छन्। हिजो अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि 8 जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो। त्यस्तै निजी क्षेत्रलाई विद्युत व्यापारमा खुला गर्न, राजस्व वृद्धिमा सीमितता राख्न र राष्ट्रिय गौरवका आयोजना मन परी रोक्न सुझाव समेत दिएका थिए। बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा, वर्षमान पुन, युवराज खतिवड़ा, डाक्टर शंकर कोइराला, सुरेन्द्र पाण्डे, डाक्टर प्रकाश चन्द्र लोहनी, रामेश्वर रिमाल र डाक्टर प्रकाश शरण महतको सहभागिता रहेको थियो। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै पूर्व अर्थमन्त्री पाण्डेले भन्नुभयो,
3: पर्चको सीमालाई घटाउँ भन्दा भन्दै पनि तोड्न नसकेका पक्षहरूलाई तोडेर जान सक्ने तपाईँहरूसँग राम्रो चान्स छ यसपालि, त्यसलाई राम्ररी प्रयोग गर्नुहोस्। व्यवसायहरू आतंकित हुनेर क्यान्सल फ्लाइट भयो भनेदेखि त्यसले हाम्रो इकोनोमीलाई धक्का दिन्छ। यो तर्फ ध्यान दिएर बजेट बनाउँदाखेरिमा वन पुँजीगत खर्च नभएको परिस्थितिमा इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण तपाईँहरूले सिर्जना गर्ने गरी गर्नुहोस् भन्ने हामीले जनरल सुझाव दियो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएम मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा नीति निर्माण सँगै विकासमा पनि सांसदहरूको चासो
4: मैले संघबाट मात्र नभएर प्रदेशबाट पनि गर्छन् स्थानीयबाट पनि गरिरहेछन् त्यसले चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने चाहिँ धेरै चिजहरू छ।
0: बागमतीमा तोकियो बजेटको सीमा नेपालको विरोधका बीच भारतीय टोली लिपुलेख पास भएर मानसरोवर जाँदै लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ क्या भाउजू।
6: रामी दाईको कुरा त ठिकै हो तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छाली तराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि।
5: ओहो धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि।
0: भावी अवशेष चलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र स्मोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन बढ़िएको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। तपाईहरूले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको गोर्खा पत्रको पहिलो पृष्ठमा बस पार्कको जग्गा अपचलन शीर्षकमा यो पोखराको खबर प्रकाशित छ। सरकारी निकायका पदाधिकारी र सार्वजनिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरोध हुन्छ भन्ने उदाहरण बनेको छ। पोखरा नौ पृथ्वी चोकको बस पार्क बनाउन 2032 सालमा अधिग्रहण गरिएको 205 रोपनी जग्गा मध्ये अहिले 26 रोपनी मात्रै खाली रहेको छ। त्यस्तै स्वस्थमा प्रहरीलाई नै शास्त्री शीर्षकमा बेमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ। बर्खा नजिकै गर्दा नवलपुरासीको स्वस्थवासीमा त्रास भरिँदै गएको छ। गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नीति भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा भएको छ। त्यस्तै प्रदेश सभा अधिवेशनमा आह्वान गर्ने निर्णय शीर्षकमा भित्री पृष्ठमा खबर छ। बागमती प्रदेश सरकारको हिजो बसेको मन्त्री परिषद बैठकले प्रदेश सभाको अधिवेशनमा आह्वानदेखि मन्त्रालयको नयाँ कार्य विभाजन र अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रदेश सभाको अधिवेशनमा आगामी जेठ 11 गते आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री उपराज तामाङले जानकारी दिनुभएको छ। त्यस्तै सरकारको नीति बजेट तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। त्यस्तै भित्री पृष्ठमा बागमतीमा तोकियो बजेटको सीमा शीर्षकमा पनि खबर छ भने एमसीसी प्रसारण लाइन 53 मध्ये 41 टावर निर्माण सम्पन्न शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। अनुपूर्ण पोस्ट दैनिकमा स्थानीय तहमा मनलाग्ने खर्च खाना खाजामा मात्रै 3 अर्ब शीर्षकमा सुरेन्द्र काठोले लेख्नु भएको खबर छ। जनताको घर दैलोको सरकार स्थानीय तह तर जनतालाई सेवा सुविधा दिनुभन्दा मनलाग्ने खर्च गर्ने प्रवृत्तिका कारण स्थानीय तहमा आर्थिक अनुशासनहीनता बढ़दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको 663 प्रतिवेदनले स्थानीय तहमा भइरहेको खर्च प्रति चिन्ता व्यक्त गरेको छ। यसैका कारण स्थानीय तहको फजूल खर्चमा कडाई गर्न पनि महालेखाले सुझाव दिएको छ। नागरिक दैनिकमा सत्ता फेरबदलको गोलचोकरमा प्रदेश सरकार शीर्षकमा विनोद सुवेदीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर छापिएको छ हिमाली र पहाड़ी क्षेत्रको बसाईसराई नियन्त्रण गरिने कोशी प्रदेशको नीति तथा कार्यक्रमको बारेमा विराट नगरबाट नयाँ पत्रिका दैनिकमा गणेश लम्सालले लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका प्रदेश प्रमुख परशुराम खापुङले सरकारको आगामी आर्थिक वर्ष 2083-84 लागि हिजो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। पुरानो योजना र कार्यक्रम समावेशलाई निरन्तरता दिएको नीति तथा कार्यक्रममा हिमाली र पहाड़ी क्षेत्रमा भएको बढ़दो बसाईसराई नियन्त्रणलाई जोड़ दिएको छ। अर्को खबर यसपटक पनि बजेटसँग जोड़िएन आयोजना बैंक शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने कांग्रेस नेता धनराज की पूर्व पत्नीलाई 21 दिनभित्र अदालतमा उपस्थित हुन म्याद शीर्षकमा खबर छापिएको छ। ललितपुरको महालक्ष्मी स्थान स्थित मितिरी सेभिङ एण्ड क्रेडिट को अपरेटिव ठगीको मुख्य अभियुक्त ज्योति गुरूङ विरूद्ध जिल्ला अदालत ललितपुरले उपस्थित हुन बुधबार 21 दिने म्याद सार्वजनिक गरेको खबरमा उल्लेख छ। परराष्ट्र मन्त्री खनाल भएर जाने तयारी शीर्षकमा अर्को खबर छ भने अध्यागमनमा डिजिटल टाउन कार्ड सञ्चालन गरिएको बारेमा सबैजसो पत्र पत्रिकाले लेखेका छन्। होमियोप्याथी चिकित्साको विकासका लागि सर्वोच्चको निर्देशनात्मक आदेश शीर्षकमा नयाँ पत्रिकामा खबर छ। सर्वोच्च अदालतले होमियोप्याथिक चिकित्सा पद्धतिलाई भरपर्दो वैकल्पिक उपचार पद्धतिका रूपमा स्थापित गराउन निर्देशनात्मक आदेश जारी गरेको हो। नागरिकले आफ्नो चिकित्सा पद्धति रोज्न पाउनु स्वास्थ्यको हक भएको उल्लेख गर्दै सर्वोच्चले होमियोप्याथिक चिकित्साको विकासका लागि सरकारका नाममा 7 बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ। अर्को खबर ओली सरकारको तालामा राज्यको ढुकुटीबाट भीभीआईपीको विदेशमा उपचार हिमालयले राज्य कोषमा फिर्ता गरेर झण्डै 4 करोड़ ओलीले पाउला उन्मुक्ति शीर्षकमा सुभाष भट्टले लेख्नुभएको खबर छापिएको छ। रकम फिर्ता गरेकै आधारमा अख्तियारले मुद्दामा छेमा दिनु हुँदैन भनेर पूर्व मुख्य सचिव विमल कोइरालाको टिप्पणी सहितको खबर छ भने हिमालय सचिव पद्म अर्यालले शुक्रबारको बैठकमा अध्यक्षले यसबारेमा जानकारी गराउन सक्ने पनि उल्लेख गर्नुभएको छ। मौसममा दोहोरो प्रभाव परेसँगै कोशीदेखि गण्डकीसम्म वर्षा र पश्चिम तराईमा तातो हावा शीर्षकमा एनबेनले लेख्नु भएको छ भने 4 दिनमा सहकारीका 761 बचतकर्ताले 32,86,000 फिर्ता पाएको टेकराज थामीले लेख्नु भएको छ। कान्तिपुर दैनिकमा भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउने सिफारिश शीर्षकमा मातृका दहाल र एग्गी बन्जादेले लेख्नु भएको खबर छ। सगरमाथा शिखरमा एकै दिन पुगेका छन् 274 आरोही सुरज कुँवरले लेख्नु भएको खबर छ। सर्वोच्च शिखर सगरमाथामा हिजो एकै दिन कम्तीमा 274 जनाले यसलाई फेरि सुन्नुहोला। सर्वोच्च शिखर सगरमाथामा बुधबार एकै दिन कम्तीमा 274 जनाले सफल आरोहण गरेका छन्। पर्यटन विभाग र पर्वतारोहण व्यवसायका अनुसार यो नेपाल तर्फबाट सगरमाथामा एकै दिन भएको हालसम्मकै ठूलो आरोहण हो। डिजिटल रूपान्तरणका परियोजना रेल अनुदान र संरचनागत अस्पष्टताको भुमरीमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छ भने उबारले शुरू गर्यो नेपाल यात्रा शीर्षकमा नेतृत्वमा नयाँको खबर छ। नेपालको विरोधका बीच भारतीय टोली नेपुलेक पास भएर मान सरोवर जाँदै गरेको बारेमा राजेश मिश्रले लेख्नु भएको छ। नेपालको विरोधलाई व्यवस्था गर्दै भारतले नेपाली भूमि लिपुलेक हुँदै आफ्ना तीर्थयात्रीहरूलाई कैलास मान सरोवर पठाउन लागेको छ। भारतको विदेश मन्त्रालयले बिहिबार लिपुलेक हुँदै कैलाश मान सरोवर यात्रामा जाने यात्रीको छनौट पूरा गरेको हो। भारतले कम्प्युटराइज्ड ड्र मार्फत तीर्थयात्री छनौट गरेको हो। भारतका विदेश मन्त्री एस जयशंकरले यात्री छनौटका लागि गरिएको कम्प्युटराइज्ड ड्र शुरू गर्नुभएको थियो जसमार्फत 1,000 छनौटमा परेका छन्। अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़ो गएको बारेमा पनि अर्जुन पौडेलले खबर लेख्नु भएको छ।
8: साझा खबरमा अब विदेशका खबर। हालैका वर्षहरूमा जलवायु परिवर्तनका असरहरू अत्यन्त तीव्र बन्दै गएका छन्। बेलायतमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम विनाशकारी बाढ़ी तथा लामो समयसम्मको खरिदीका घटनाहरू लगातार बढ़िरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विज्ञहरूका अनुसार मौसम सम्बन्धी यस्ता चरम घटनाहरू अब असामान्य नभई नियमित बन्दै गएका पनि छन्। सन् 1884 तापक्रमको अभिलेख राख्न शुरू भएका बेलायतको सबैभन्दा तातो 5 वर्षमध्ये पछिल्ला चार वर्ष परेका छन्। त्यसको अहिलेसम्म त्यसले भन्दा बढ़ी गर्मी भएका दस वर्ष सबै पछिल्ला दुई दशकभित्रका मात्रै भएका छन्। यसले जलवायु परिवर्तनको गति तीव्र रूपमा अघि बढ़िरहेको समेत स्पष्ट पार्ने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकाली क्युबाली नेता एवं पूर्व राष्ट्रपति राउल कास्ट्रो विरूद्ध अमेरिकी नागरिकको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार दायर गरेको मुद्दामा क्यास्ट्रो सहित पाँचजनामाथि सन् 1996 क्युबा र फ्लोरिडा बीच उडिरहेका दुई विमान खसालिएको घटनामा अमेरिकी सहित चारजनाको मृत्यु भएको आरोप लगाइएको हो। त्यस्तै संयुक्त राष्ट्रसंघले सन् 2025 विश्वभरका दुर्गस्त क्षेत्रमा प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु हुने गरेको जनाएको छ, जसमा बालबालिका तथा आम नागरिक, उनीहरूको घर, कार्यस्थल, विद्यालय, सड़क जज लगायतका क्षेत्रमा सुरक्षाको जोखिममा भाग्ने प्रयास गर्दा समेत मृत्युवरण गरिएको अध्ययनहरूले गरिएको छ। विभिन्न क्षेत्रमा राखिएका विस्फोटक हतियारहरूले मानवीय जीवन मात्र नभई पावर ग्रिड, पानी वितरण प्रणाली, विद्यालय र अस्पतालहरू जस्ता अत्यावश्यक संरचना पनि नष्ट हुने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। साझा खबरमा अब खेल खबर। नेपाली राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा आजदेखि शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीप खेल्दैछ। नेपालले उद्घाटन खेलमै चिर परिचित प्रतिद्वन्दी भारतको सामना गर्न लागेको छ। काभा च्याम्पियनशीपमा आयोजक नेपाल सहित 8 राष्ट्र सहभागी छन्। यसपटकदेखि च्याम्पियनशीप जित्ने टोली सीधै एसिया कपमा स्वर्ण हुनेछ। प्रतियोगिता खेल्ने टोलीले पहिलो पटक वरियता समेत प्राप्त गर्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग दुईमा घरेलु टोली नेपालले आज अमेरिका विरूद्ध प्रतिस्पर्धा गर्दैछ। प्रिय क्रिकेट मैदानमा नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग खेल्दा अङ्क सुधार गर्ने लक्ष्य राखेको छ। स्कटल्याण्डलाई हराएर अमेरिका 38 अंकका साथ शीर्ष स्थानमा फर्किएको हो। नेपाल 22 अंकका साथ पाँचौं स्थानमा छ। नेपालले छैठौं स्थानको नामिबियासँग बराबरी अंक जोड़ेको छ। एक स्थानमाथि रहेको नेदरल्याण्डस नेपालभन्दा 6 अंकले अगाडि छ। नेपालले अहिलेसम्म त्रिवी क्रिकेट मैदानमा अमेरिकासँग कुनै पनि खेल गुमाएको छैन। अखिल नेपाल टेबल टेनिस संघले 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिता 14 जेठबाट शुरू गर्ने भएको छ। संघका अध्यक्ष विजेन्द्र बहादुर हमालले प्रतियोगितामा सिनियर, जुनियर र क्याडेट गरी 11 स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिनुभयो। र भुवन मदरकोटीले सूर्य नेपाल गर्ल्स टुर 2025-26 अन्तर्गत 7 प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन समग्रमा 11 अन्डर 193 स्कोर गर्दै शीर्ष स्थान बलियो बनाउनु भएको छ।
9: सांसदहरूले आफ्नो क्षेत्रको सुधार र विकासका लागि बनाएका योजना र कार्यान्वयनका लागि भएका पहल, कुराकानी, कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामाड, वीरगंज र काठमाडौँ कलम्चीका साथै शाखाहरू चाँगो हिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-5253।
10: क्लासिक टेकको 1.6 वाल्टर नाम एक घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रोङ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट र 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो सुचल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीएनएन। साझा खबरमा अब विकास निर्माणमा सांसदको चासो। सिद्धान्त सांसदको काम कानून बनाउने हो, तर चुनावको बेलामा विकास निर्माणको प्रतिबद्धता जराई मत पाउने अवस्था हुँदैन।
9: विकास निर्माणमा सांसदको भूमिकाका बारेमा हामीले नेपाली कांग्रेसका प्रमुख सचेतक तथा दैविक क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद बासना थापासँग कुराकानी गरेका छौं।
13: मैले सबैभन्दा नै झुटो बोल्दिनँ हजुरहरूलाई, म चाहिँ त्यहाँ कानून बनाउन जाने हो होइन, यहाँको समस्याहरू लगेर मैले त्यहाँ राख्ने हो, हाम्रो ठाउँमा यस्तो समस्या छ गरिदिनुहोस् भन्ने हो भने मैले उहाँहरूलाई अन्तिमबाट बुझाएर आएको छु र उहाँहरूले बुझ्नु पनि भएको छ। त्यस्तो खासै त्यति चाहिँ आएको छैन, तर मलाई थाहा छ नि त मेरो ठाउँमा के गर्नुपर्छ भनेर। मैले हरेक गाउँ गाउँ डुली राख्दाखेरि मैले एउटा उहाँहरूले भनेका कुराहरू मैले टिपेर राखेको छु, त्यो मैले प्रदेश तहमा होस् स्थानीय तहमा होस् यस्तो यस्तो छ भनेपछि त स्थानीय प्रदेश अनि त्यसपछि सङ्घ सबैजना त आफ्नो क्षेत्रको विकासकै लागि त हो अगाडि बढ्न पनि त्यो योजनाहरू आफै जान्छ। एउटा यति मात्र फरक हो कि प्लानिङ साथ जान सक्दैन, पढिदिनु पर्यो भन्ने परेन। मैले जति पनि योजनाहरू छ सबै मन्त्रालयहरूमा बुझाइदिएको छु, दैलेखकै आवश्यकताकै योजनाहरू हालिदिएको छु। जस्तै अस्ति हजुरको अर्थमन्त्रीले आफूले मैले आउने बित्तिकै सबैभन्दा ठूलो परियोजना भनेको दैलेखमा पेट्रोलिङ थियो, मैले उठाएन, मैले भाषणमा मैले भन्नाले भाषणमा गरेन, तर मैले यसमा ध्यान दिन्छु भनेर मेरो आफ्नो घोषणा पत्रमा चाहिँ मैले आफ्नो प्रतिज्ञा पत्रमा चाहिँ राखेको थिएँ। मैले दिन्छु भनेर चाहिँ मैले आउने बित्तिकै प्रधानमन्त्रीसँग कार्यवाही सुन्नु उहाँलाई एक दिन जुन सङ्गत थियो त्यो दिनमा चाहिँ मैले त्यो तयार पारेर लगेर उहाँलाई मैले बुझाएको
9: थिएँ,
13: सुनाउनु कुरा चाहिँ सुनाएँ, लगेर मैले उहाँको सचिवालय मैले बुझाएर यसलाई विशेष ध्यान दिनुहुन्थ्यो। अस्ति अर्थमन्त्रीले भन्नु पनि भएको छ दैलेखको पेट्रोलियम भनेर, दैलेखको पेट्रोल मात्र भनेर भन त्यो पेट्रोलियम पदार्थ उत्खनन गर्न जाने ठाउँमा जाने सड़क जुन छ सुर्खेत दैलेखदेखि त्यो सदरमुकाम हुन्थ्यो त्यो सड़क सानो छ, त्यसलाई फराकिलो र स्तर उन्नति गर्न पनि जरुरी छ सबैभन्दा पहिला। अस्ति फर्स्ट चरणको त्यहाँको त्यो काम शुरू भइराख्दाखेरि मेसिनहरू लानलाई बाटो नभनेर अगाडि अगाडि डोजर पछाडि पछाडि गाडी अनि अझै त्यो पातहरू नै निकालेर त्यसरी लगेको म प्रत्यक्ष गर्छु। सबैभन्दा पहिला त्यो बाटो नभनेर किन उत्खनन गर्छु मात्र भनेर पनि हुँदैन, त्यहाँ भन्न सक्नुहुन्छ त्यो पनि त विकासको एउटा बाटै हुन्छ भनेर म यो बाटो बनाइदिन्छु भन्ने भन्नु पर्ने त छैन।
9: यो
13: पहिलो विकास योजना आउँदैछ, अब यसमा हेर्न बाँकी छ, अब कसरी गभर्नरले कसरी हेर्छ त्यसपछि यो पहिलो भइसकेपछि अर्कोचोटि चाहिँ मैले भन्न सक्छु।
9: गर्छु
13: दिन्छु चाहिँ भनेको छैन, म गर्छु भनेर चाहिँ प्लानिङ बनाएको छु, मैले दिन्छु गर्छु
9: भनेर
13: मैले गर्नु छ, त्यहाँ धेरै गर्न छ, मेरो हस्पिटलहरू अस्त व्यस्त छ, पूर्णता दिनु छ, रेबेडियादेखि नचिनाङ्गासम्मको बाटोहरूलाई पूर्णता दिनु छ जो सुरु भइसकेको छ, त्यहाँ शिक्षा स्वास्थ्यमा विशेष ध्यान दिन पनि छ, त्यहाँ धेरै कामहरू छ गर्ने छन्। मैले एउटा वर्क प्लान गरेर सबै मैले गर्छु भन्नुभयो, मैले यहाँ सङ्घबाट मात्र नभएर प्रदेशबाट पनि गर्छन् स्थानीयबाट पनि गरिरहेछन्, त्यसलाई चाहिँ एउटा वर्क प्लानको रूपमा अगाडि बढाएर चाहिँ गर्नुपर्ने छ, धेरै चिजहरू छ।
9: कांग्रेसका प्रमुख सचेतक तथा दैलेख क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद वासना थापासँगको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सगरमाथा शिखरमा एकै दिन पुगे 274 आरोही, अत्यधिक आयोडिन सेवनले स्वास्थ्य समस्या बढ़दै व्यवसायी भट्ट र अग्रवाल सहित 29 विरूद्ध मुद्दा चलाउन सिफारिश। अवरोधका बीच प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित। सार्वजनिक ऋण 30 खर्ब नजिक, पूर्व अर्थमन्त्रीसँग आगामी बजेट निर्माण बारे छलफल। मधेस प्रदेशमा नयाँ सत्ता समीकरण, बागमतीमा तोकियो बजेटको सीमा। नेपालको विरोधका बीच भारतीय टोली लिपुलेक पास भएर मानसरोवर जाँदै। दुर्घटनाग्रस्त क्षेत्रमा गत वर्ष प्रत्येक 14 मिनटमा एक सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघको तथ्याङ्क। बेलायतमा जलवायु संकट, पूर्वाधार विस्तारमा जोट, क्युबाका पूर्व राष्ट्रपति विरूद्ध अमेरिकाद्वारा हत्या अभियोग। भलिबल च्याम्पियनशीप आजदेखि 8 राष्ट्र सहभागी। आईसीसी विश्वकप लीग 2 नेपालले अमेरिकासँग खेल्दै राष्ट्रिय टेबल टेनिस यही जेठ 14
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबुनले बनाउनु भएको गजब छदा शीर्षकको कार्टुन लिएका छौं। बन्द गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जसलाई अहिले संसदमा विपक्षी दलहरूले खोजिरहेका छन्। नौदासम्म अगाडि बढ्नु नदिने भनेर विरोध पनि गरिराखेका छन्। विरोधका बीच संसदीय काम कार्यवाही पनि अगाडि बढ़ेको छ। यहाँ एउटा मंच जस्तो देखाइएको छ, जहाँ एउटा हात मंचमा रहेको माइकमा छ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिको, र अर्को हात भने पछाडि ढोकातर्फ देखाउन खोजिएको छ, र एउटा खुट्टा उठिसकेको कार्टुन लिएका छौं। बन्द गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, जसलाई अहिले संसदमा विपक्षी दलहरूले खोजिरहेका छन्। नौदासम्म अगाडि बढ्ने

0: भइसकेको छ। म बोल्दिन भन्दै मेरा दुई शब्द यही पुर्याउँछु। हस्त धन्यवाद। हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गर्नको विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रममा हिलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 मेगाहर्ट्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो AM औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
2: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
1: औलोबाट बस्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो
2: लामखुट्टेको टोकाईबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
3: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ
4: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
3: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
4: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
3: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दूध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
4: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
3: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिनीको मात्रा बढेको मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने रगतमा चिल्लोपना बढेको उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने
4: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ
3: बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन
5: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
6: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।
10: विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय सतीयज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। गौरीसुताय गणनाथ नमो नमस्ते। ब्रह्मा मुरारी स्त्रिपुरन्तकारी भानु शशिभूमिसुतो बुधश्च गुरुश्च शुक्रा शनिराहु केतव सर्वे ग्रहा शान्तिकरा भवन्तु।

0: सबैलाई नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबैलाई आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पञ्चमन्दीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9851 75223 र 9805 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रा एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधली एफएम 97.2 MHz दुधली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकान्त तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा जानकारीका लागि 9851 75223 र 9805 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथि मिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल जेठ महिनाको आज 8 गते, तदनुसार ईसवीसन 2026 मई 22 तारिक, सग संवत्सर 1948 नेपाल समुदाय 1146 अनलात्व रुद्र नामक संवत्सर उत्तरायण ग्रीष्म ऋतु आज शुक्रबार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ आज। षष्ठी तिथि रहेको छ आज। दिन विशेष रहेको छ आज। षष्ठी तिथि रहेको छ 17 घडी विशेष गरी 40 पला रहेको छ। योगमा नक्षत्रमा रहेको छ 30 नक्षत्र रहेको छ 8 घडी 33 पला रहेको छ। योगमा रहेको छ वृद्धि योग रहेको छ 22 घडी 3 पला। करणमा रहेको छ तैतिलकरण रहेको छ, विशेष गरी तैतिलकरण रहनेछ दिउँसोको 12 बजेर 18 मिनटसम्म। तदुपरान्त ग्रहकरण रहनेछ, ग्रहकरण रहनेछ 45 घडी 30 पला रहनेछ। चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज उत्पात योग रहेको छ। आज बिहान सूर्योदय 5 बजेर 14 मिनटमा भयो भने सरस्वतीअस्त 6 बजेर 49 मिनटमा हुनेछ र आजको दिनमान घडी 13 घडी 35 पला रहनेछ। यस्तै गरेर आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराउनेछौ। ग्रह गोचर यानि कि सूर्यदि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा पनि जानकारी भने गराउनेछौ। त्योभन्दा पहिले आजको समय यानि कि आजको काल समय, आजको शुभ समय, आजको लाभ समय कति बजेर कति मिनटसम्म रहन्छ, कुन समय कतिखेर रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौ। सर्वप्रथम लागू आजको काल बेला यानि कि आजको अशुभ समय, विशेष गरी बिहानको 10 बजेर 18 मिनट 18 सेकेन्डदेखि विशेष गरी दिउँसोको 12 बजेर 34 सेकेन्डसम्म आज विशेष गरी काल बेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 6 बजेर 53 मिनट 47 सेकेन्डदेखि बिहानको 8 बजेर 36 मिनट 3 सेकेन्डसम्म लाभ बेला रहनेछ, जुन अहिले यतिखेर लाभ बेला चलिरहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ, विशेष गरी शुभ बेला रहेको छ दिउँसोको 12:34 शुरू भएको शुभ बेला, दिउँसोको 1:42 विशेष गरी 50 सेकेन्डसम्म शुभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउनेछु। ग्रह गोचर भनेको सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशिहरू के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा हुने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति विशेष गरी मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, यस्तै गरेर राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कर्कट राशि आउँछ। तृतीयको चौथो चरण नाम आउँछ, डाँडाबाट नाम आउँछ, मध्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र आउने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल। मेष राशि उनीहरूका लागि आजको दिन आशासन बाँध्नेहरूले झुक्याउन सक्छन्। बल जबरजस्ती गर्दा परिस्थिति बिग्रिन सक्छ। शुभ चिन्तक सुझाव नमान्दा दुःख पाइन्छ। बन्धु बान्धवबीच आत्मीयताको कमी आउनेछ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखेकाले अलि सजग रहनु पर्ला। रोकिएका दोहोर प्रदान गर्नु पर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। पहिलेका सम्झौता तोड्नु पर्ने पनि हुन सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बन्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। महत्वाकांक्षी योजना पनि विस्तारै फलदायी रहनेछन्। मेहनतले नामदाम इनाम समेत दिलाउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन व्यवहारले अरूलाई आकर्षण गर्ने बेला रहेको छ। मेहनत गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। सभा समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आमदानी बढ्नुको साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लेखन तथा आकस्मिक र अभिव्यक्ति कलामा निरखता आउनेछ। कामको जिम्मेवारी बढ़ जानेछन् भने बुद्धिको उपयोगले मनज्ञ धनार्जन हुन सक्छ। मिहिनेतले सम्मानित स्थान समेत दिलाउने खालको योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछ। विषयका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमुन घरका बीच स्वदेश भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर परिजनले व्यक्तित्वमा निरेखता आउनेछ भने नयाँ कामको प्रस्ताव आउन सक्छ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ। व्यवसायमा मनगत धनलाभ हुन सक्छन्। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अवसरको खोजीमा आफन्त परिवारबाट टाढिनु पर्ने हुन सक्छ। छरछिमेकमा असमझदारी बन्ने सम्भावना रहेको छ। व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उधारमा व्यापार गर्नु पर्दा यात्रा अलिक कष्टपूर्ण रहनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। फजिल खर्च बढ़ जानेछन् भने रकम जो गरेर निकै दौड़धुप गर्नुपर्ने खालको योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन केही रकम हात लागि भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुर्याउन सक्छ। आफ्ना सामानमा अरूले दावी र विरोध गर्लन्। अवसरवादीहरूबाट सजग रहनु पर्ला। तैपनि दोहार प्रार्थना गर्दा आंशिक फाइदा हुनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पछिको लागि गरिएको लगानीले पनि फाइदै दिनेछ। तर आफ्नो लाभांशबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्ने खालको योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन मिहिनेतले जिम्मेवारी दिलाउनेछन्। राम्रो कर्म फलले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्दै जानेछन्। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर नामदाम इनाम प्रतिष्ठा पाउने बेला पनि राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुँदै जाँदैछन्। समाजमा तारिफ गरेर काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला पनि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला। काम बिग्रने भयले सताउनेछ। निम्न उपलब्धि नै चित्त बुझाउनु पर्ला। समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलुमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुको साथै अर्थ अभावको महसुस हुनेछ। स्वास्थ्य उपचार पनि खर्च हुने समय रहेको छ। लेनदेनले वाद विवाद निम्त्याउन सक्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिको रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाँदैछ। अवसरका साथै चुनौती समेत देखा पर्ने समय रहेको छ। तत्काल योजना पूरा नहुन सक्छ। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुझाउन केही समय जुट्नु पर्ला। केही अवसरका साथै चुनौती समेत देखा पर्ने समय रहेको छ। तत्काल योजना पूरा नहुन पनि सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिस्थितिसँग सम्झौता गर्नु परे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर बन्दै जाँदैछन्। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया पनि अघि बढ्ने सम्भावना। राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन सम परे पनि तारिफको काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुँदै जानेछन्। आमदामीका स्रोत बढ्दै जानेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञान कला निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउन सक्छ। भौतिक अभिव्यक्तिको प्रभाव बढ्दै जानेछन्। सुखद समाचारले उत्साह समेत जगाउने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु
4: पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपाल भर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विद्युत यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पुत्री दार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सम बसै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफलका विषयमा जानकारी भने गरिसकेका छौँ। र अब भने पालिरहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9856-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ। हरेक दिन बिहान ठिक 7 बजीदेखि 8 बजेसम्म तपाईँहरूले आफ्नो आफन्तको बारेमा जस्तै राशिफल तिथिमिति पञ्चाङ्गको विषयमा पनि तपाईँले जानकारी प्राप्त गरिराख्नु भएको छ, जानकारी पाइराख्नु भएको छ। र राशिफल सकिएपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान श्रीमतीको दाम्पत्य जीवन निसन्तानपन सम्बन्धीका समस्या कालसर्प योगका समस्या माङ्गलिक योगका समस्या पितृदोषका समस्याहरू के कस्तो रहन्छ आफ्नो आफन्तको बारेमा ग्रह अनि भाग्यहरूको विषयमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गाउने गरेको छु। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँले पनि कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने तपाईँले पनि हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। कोही मित्र आउनु भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुलीबाट,
0: सिन्धुली जिल्लाबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम?
1: बिरलाल वाइबा।
0: बिरलाल वाइबा, सिन्धुली जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: सिन्धुली मरिन गाउँपालिका।
0: हजुर, सिन्धुलीको मरिन गाउँपालिकाबाट हो।
1: हजुर
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो आफ्नै गुरु।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
1: मेरो 50 साल।
0: 2050 साल।
1: अनि भदौ महिनाको 17 गति बिहिबार बिहान 6:20
0: बिहानको 6:20 है। जन्म सिन्धुली जिल्लामै भएको हो तपाईँको?
1: हजुर, सिन्धुली नै हो।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2050 साल भाद्र कृष्ण पक्षको बिहिबार परेवा
2: तिथिमा
0: राशि कुम्भ राशि पर्दो रहेछ। पूर्व भाद्र नक्षत्रको दोस्रो चरण नाम आउँछ तपाईँको शोभाखर भन्ने नाम आउँछ, अथवा सोमनाथ, सोमनाथ भन्ने नाम आउँछ। राशि तपाईँको कुम्भ राशि पर्छ। तपाईँको आदिनारी नरगण परेको छ यहाँबाट हेर्दा। घातकमा परेको छ तिथि तृतीया अष्टमी त्रयोदशी, तिथि घातक छ। बिहिबार घातक छ, आद्रा नक्षत्र घातक छ, नम्बरमा 3 नम्बर घातक छ, राशिमा कुम्भ राशि तपाईँको घातक छ। दशा भाग्य ग्रह असाध्य राम्रो छ, त्यस्तो नराम्रो ग्रहहरू छैन। तपाईँको ग्रह दशा भाग्य राम्रा छन्। सरकारी क्षेत्र सरकारी जागिर राम्रो, वैदेशिक क्षेत्र वैदेशिक यात्रा राम्रो। तपाईँको विवाहमा दाम्पत्यमा अलिकति मनमुटाव हुने ग्रह परेको छ। अहिले यो समय तपाईँको राति 7.5 को दशा छ, अन्त्य 7.5। यसले परिवारमा झै झगडा मनमुटाव झुट्टो आरोप झुट्टो व्यवहार खेप्नु पर्ने कुण्डली भने तपाईँको लागि परेको छ। फलाम सम्बन्धीको काम कारोबार उपयुक्त हुन्छ तपाईँको लागि चाहिँ यहाँबाट हेर्दा। जस्तै कृषि क्षेत्र पनि तपाईँको राम्रो हुन्छ, त्यस्तै गरी कस्मेटिक क्षेत्र राम्रो, दुध डेरी डायरी सम्बन्धी काम पनि राम्रो तपाईँको लागि देखिन्छ। जुस पसलहरू जुस सेन्टरहरू पनि तपाईँको लागि राम्रो हुन्छ यहाँबाट हेर्दा। कुण्डली तपाईँको राम्रो छ। विवाहमा दाम्पत्यमा अलिकति बाधा छ, अलिक छिटो छिटो रिसाउने बानी छ, यसलाई कम गर्नु तपाईँले है तपाईँको लागि राम्रो हुन्छ, फाइदाजनक गराउँछ। अहिले ग्रह मनमा पीर चिन्ता लाग्ने ग्रह छ अहिले चाहिँ तपाईँको लागि चाहिँ। अब आउने भदौ महिनासम्म ग्रह अलिकति खराब छ, भदौ महिना पछि तपाईँलाई बिस्तारै बिस्तारै राम्रो हुँदै जान्छ है।
1: अनि गुरु, मेरो वास्तु कस्तो छ, राम्रो नराम्रो?
0: वास्तु तपाईँको हुँदैन, वास्तु घरको घरेलीको हुन्छ, घर बनाउँदाखेरि वास्तु मिलाएर बनाउनु पर्ने भन्ने हुन्छ। छिटो छिटो रिसाउने बानी छ, यसलाई कम गर्नु तपाईँले है तपाईँको लागि राम्रो हुन्छ, फाइदाजनक गराउँछ। अहिले ग्रह मनमा पीर चिन्ता लाग्ने ग्रह छ, अहिले चाहिँ तपाईँको लागि चाहिँ अब आउने भयो

0: को माटो हेर्नु पर्छ अनि मात्रै थाहा हुन्छ वास्तु चाहिँ। अब कसै कसै कुनै कुनै गुरुले चाहिँ वास्तु राम्रो नराम्रो त्यत्तिकै भनिदिनुहुन्छ, त्यो चाहिँ गलत हो। घर नहेरिकन अथवा नक्सा नहेरिकन चाहिँ वास्तु भन्न मिल्दैन है। अहिले तपाईँको लागि चाहिँ पारिवारिक समस्याहरू आउने ग्रह छ, अलिक सावधान रहनुहोस् है। तपाईँ परिवारमा परिवारमा मनमुटा भएको छ कि छैन अहिले कोहीसँग?
1: हुन्छ, अहिले बेला बेलामा बुढीसँग घर अलि झगडा परिरहन्छ।
0: त्यही त, त्यो त अब अहिले तपाईँको त्यो समस्या छ, अलिक सावधान रहनु। अब भदौसम्म ग्रह कमजोर छ, असोज लागेपछि तपाईँलाई बिस्तारै राम्रो हुन्छ। परिवारमा मिलेर बस्नुहोस्। परिवारमा झैझगडा गर्नुभयो भने फाइदा शत्रुले फाइदा उठाउँछन्, आफूलाई घाटा नै हुने हो है। त्यो भएर अलिकति विदेशतिर राम्रो छ तपाईँको, नराम्रो छैन। ग्रह नराम्रो छ नि त, अहिले साँढे साथी चलेको छ, पिङ्गारा चलेको छ, यो बेलामा त कसरी राम्रो हुन्छ त? शान्ति गर्नुपर्छ, ग्रह शान्ति गरेपछि राम्रो हुन्छ।
1: बाहिर फेरि हिँड्दाखेरि नि अलि विचार बुझाएर हिँड्नु पर्यो, नभए दशग्रह अलिक बिग्रेको हो।
0: दशग्रह बिग्रेको छ, झुटो आरोप लाग्छ, मुद्दाहरू पर्न सक्छ, पुलिस थाना जानुपर्ने हुन सक्छ होइन। आफूले गर्दै नगरेको गल्तीहरू आफूले भोग्नु पर्ने हुन सक्छ। तपाईँको तीस वर्षदेखि ग्रह बिग्रिएको छ, त्यही भएर अलिक सावधान रहनुहोस् भन्न खोजेँ मैले।
1: कति वर्षसम्म त्यस्तो हुने रहेछ गुरु?
0: अब फागुनसम्म, अब तपाईँको भदौ असोजसम्म त्यस्तो छ। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद। कार्यक्रम सुन्दै गर्नुहोस् है त।
1: हुन्छ गुरु, हुन्छ।
0: उहाँले फोन गर्नुभएको थियो सिन्धुलीबाट, मरिन गाउँपालिकाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँहरूले पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। 9845175223 र 9805275223 नम्बरमा तपाईँले पनि हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले हामीलाई गराउनुहोला। कोही मिठा आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु। कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते सर।
0: कहाँबाट बोल्दै हुनुहुन्छ? माधवपुरतिर, भरतपुरको हो।
2: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ? नातिको विषयमा हेर्नुहुन्छ। पहिला पहिला पनि फोन गर्नु भएको थियो होइन कार्यक्रममा? फोनै लाग्दैन है। अनि योभन्दा पहिला कसैको हेराउनु भएको थियो र कार्यक्रममा? धेरैको हेराउनु भएको छ। कतिको पुग्दो रहेछ हामीले हेराएको, मैले हेराएको सबै
2: पुगेछ।
0: अनि आज कसको विषयमा भन्नुभयो? नातिको जन्ममिति भन्नुहोस् त, नातिको कति हो?
2: 2071 साल,
0: मङ्सिरको 18
2: 4 बजेर 35 मिनटमा
0: हो
2: बिहिबार
0: हो। ठिक छ, 4 बजेर 35 मिनटमा बिहानको उज्यालो भएको 18 गते होइन? ल सुन्नुहोस् है, जन्म कहाँ भएको? चितवनमै हो। ल सुन्नुहोस् है त, श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा 2071 साल मङ्सिर शुक्ल पक्षको बिहिबारको दिन जन्म, त्रयोदशी तिथिमा जन्म भएको, मेष राशिमा जन्म, उहाँको फोन काटिएको छ, मेष राशिमा जन्म भएको छ। भरणी नक्षत्रको प्रथम चरण नाम आउँदो रहेछ लीलामणि भन्ने नाम आउँछ नातिको। मध्यरणी नरगण परेको छ, बाबुको घातक परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी, आइतबार घातकै हुन्छ। मघा नक्षत्र घातक छ, नम्बरमा 1 नम्बर राशिमा, विशेष गरी चाहिँ मेष राशि नै घातक हुन्छ। बाबुको पनि मेष राशि हो, मेष राशि घातक देखिन्छ। माङ्गलिक चौथो माङ्गलिक परेको छ, माङ्गलिकले अहिले त्यति खासै असर त पार्दैन बाबुको लागि चाहिँ। बृहस्पति राम्रो छ, पढाइमा योग्यता क्षमता बलवान छन्। ग्रहहरू त्यति खासै नराम्रो ग्रहहरू छैन, ठिकै छ, ग्रहहरू ठिक छ, राम्रो छ। बाबुको उन्नति प्रगति राम्रो गराउने कुण्डली छ। अहिले ग्रह शुक्र र सिद्धा छ, स्वास्थ्यमा समस्या चोटपटक लाग्ने ग्रहहरू छ।

0: अलि सावधान रहनु भयो भने राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन है। यति गरिदिनुहोस्, अरू त्यस्तो नराम्रो छैन, अरू त सबै कुरा ठिकै राम्रो देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ है। उहाँले फोन गर्नुभएको थियो हामीलाई, सीतादेवी काप्रेजीले माधापुरबाट फोन गर्नुभएको थियो, नातिको विषयमा मैले जानकारी गराएँ, अरू केही विशेष जानकारी भयो पछि फेरि सम्पर्क भने गर्नुहोला। अहिलेको लागि चाहिँ कोही मित्र पनि आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा निशुल्क, कुनै पनि शुल्क लाग्दैन, निशुल्क रूपमा हेराउन चाहनुहुन्छ, त्यो पनि घरै बसी बसी परिवारसँगै बसेर हेराउन चाहनुहुन्छ भने कार्यक्रम ज्योतिष वास्तुको समयमा तपाईँले फोन गर्नुहोला है। फोन गर्न कोसिस गर्नुहोस्, फोन गरिराख्नुहोस्, रेडियो एफएम सुनेर फोन गर्नुहोस्, फोन लागिनिहाल्छ, नलाग्ने कुरा हुँदैन, आज नलागे भोलि लागिहाल्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर, नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? सल्यानबाट बोल्नु भएको छ। तपाईँको शुभ नाम भन्नुहोस् त?
1: मेरो तारा बुढा छ कि?
0: तारा बुढा छ कि, सल्यान जिल्लाबाट। कार्यक्रम कतिको सुन्नुहुन्छ सल्यानतिर? आज कसको विषयमा हेर्न चाहनुहुन्छ त? छोरीको विषयमा। छोरीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2067
0: साल
1: साउन 10 गते,
0: साउनको 10 गते
1: सोमबार।
0: हजुर, समय भन्नुहोस्।
1: बेलुकी 4:30
0: बेलुकीको 4:30 होइन? जन्म कहाँ भएको हो नानीको?
1: जन्म घरमा हो,
0: सल्यान भएको
1: हो। हजुर हजुर।
0: सल्यान कुन ठाउँ हो तपाईँको घर?
1: मेरो यता कालीमाटी गाउँ पालिका, लक्ष्मीपुर भन्नुपर्छ।
0: कालीमाटी गाउँ पालिकातिर पर्छ होइन?
1: हजुर हजुर।
0: ल सुन्नुहोस् है त, ध्यान दिएर।
1: हजुर,
0: 2067 साल साउन कृष्ण पक्षको सोमबार, परेवा तिथिमा जन्म, मकर राशि, श्रावणको दोस्रो चरण नाम आउँदो रहेछ नानीको, विशेष गरी खुबाट नाम आउँदो रहेछ, खुम कुमारी नाम आउँदो रहेछ है।
1: खुमा छ सर,
0: खुमा र खुम कुमारी राशि चाहिँ मकर राशि पर्छ नानीको, याद गर्नुहोला। अनि त्यहाँनिर देवगण परेको छ, घातकमा परेको छ, तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर राशिमा वृश्चिक भन्ने राशि घातक छ नानीको। ग्रह कुण्डली भाग्य सबै थोक राम्रो छ, अलि एक अलि जिद्दी स्वभाव किसिम
1: क्या
0: है। यिनलाई अलिकति पेटमा समस्या हुन्छ, महिनावारी भएको बेलामा समस्या हुन्छ, पानी अलिकति पिउने गर्नुपर्छ, पानी अलिकति पिउने गर्नु भन्नु है। पानी पिउनु भने स्वास्थ्य राम्रो हुन्छ, हेल्थ राम्रो हुन्छ। रिसालो स्वभाव एकरो स्वभावकी छिन्, विशेष ख्याल गर्नु पर्यो नदिसाउने। रिसायो भने शत्रु लाग्छन् मलाई, रिसायो भने गरौ लाग्छन् मलाई भन्ने कुरा थाहा हुनु पर्यो। प्रेम विवाह आफै खोजेर विवाह गर्ने, यानि कि प्रेम विवाह गर्ने कुण्डली परेको छ विवाह बारीमा चाहिँ नानीको, त्यो प्रेम विवाह गर्दा त्यति राम्रो चाहिँ हुँदैन। एउटा शिला विवाह अथवा एउटा प्रतिमा विवाह अथवा एउटा कुम्भ विवाह, यी तिनवटा मध्येमा कुनै एउटा विवाह नानीको पहिला गराइदिनु भयो भने पहिलो घरबार दाम्पत्यमा राम्रो हुन्छ, सफलता मिल्छ, बाधा र रोकावटहरू आउँदैन भन्ने कुरा पनि देखाउँछ। पढाइमा असाध्यै राम्रो, असाध्यै तेजिलो स्वभावको पढाइ, अल्छी गर्ने बानीले गर्दाखेरि नम्बर पनि कम आउँछ नानीको है।
1: नभए
0: अलि अल्छी स्वभावकी छिन्, अल्छी हुनु भएन भन्नुहोला, अलि भएनन् भने राम्रो हुन्छ, समस्या आउँदैन। अहिले ग्रह उल्का र राहु चलेको छ, अहिलेको ग्रह उल्का र राहु भनेको त्यति राम्रो बुद्धि आउने ग्रह होइन, होइन साथीको सङ्गतमा लाग्ने, राम्रो कुरालाई छोडेर नराम्रो कुरातर्फ लाग्ने ग्रहहरू छ। एकपटक ग्रहको शान्ति स्वस्ति गराइदिनु भयो भने राम्रो हुन्छ। नानी त्यहीँ छैन अहिले?
1: नानी
0: ए घरैतिर बसेर साइन्स पढेको छिन्। नानीलाई सुनाइदिनु होला ग्रहतिर राम्रो छैन अरे, अलिक सावधान भएर हिँड्नुपर्छ, सावधान भएर अगाडि बढ्नुपर्छ भन्नुभएको छ गुरुले। भन्नुहोस्, अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, ठिकै राम्रो देखिन्छ है।
1: हजुर,
0: त्यस्तो छ, अब साइन्स पढ्ने विषय त राम्रो हो होइन, यिनको अहिलेको साथीको सङ्गत राम्रो छैन क्या, त्यो यो साथीको सङ्गतमा तपाईँले छुटाउनु पर्यो, नानीलाई सम्झाउनु पर्यो होइन, यदि गराइदिनु भयो भने राम्रो हुन्छ, नानीको समस्या आउँदैन। नानीको 23 वर्ष 4 महिनासम्म ग्रह त्यति गतिलो ग्रह छैन पढाइको लागि चाहिँ, अब 23 वर्ष 4 महिना भन्दा अगाडि विवाह पनि गर्नु हुँदैन, प्रेम पनि गर्नु हुँदैन, अनि चाहे केटा साथी होस् चाहे केटी साथी होस् सङ्गत गर्नु भएन, केटाकेटी कसैको पनि सङ्गत गर्नु भएन। यो समय भनेको घातक समय हो, नराम्रो नराम्रो साथीले दलदलमा फसाउने समय हो, ए पढेर के हुन्छ र घुम्नुपर्छ भन्ने हुन्छन् क्या, केटीले पनि त्यस्तै भन्छन् क्या, फेरि साथीहरू अलिक खराब साथीहरू क्या, नपढ्ने नपढ्ने खालकोसँग सङ्गत गर्न मन लाग्ने ग्रहहरू हुन्छ हो, त्यो अहिले नानीलाई सम्झाइ बुझाइ गर्नुहोस्। ग्रह शान्ति गर्नको लागि नानीको एउटा रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लगाइदिनु भयो भने राम्रो हुन्छ, पढाइमा सुधार हुन्छ, साथीको सङ्गतमा सुधार हुन्छ, विवाहबारी सुधार हुन्छ
1: होइन,
0: हुन्छ त्यसो भए 10 बजेपछि फोन गर्नु यही नम्बरमा, तपाईँलाई बनाएर उपलब्ध पनि गराउँला है। अनि अहिले ग्रह शान्ति गर्न मन लाग्यो भने उल्काको र राहुको शान्ति तपाईँहरूले गराइदिनु पर्छ। पढाइ राम्रो छ छोरीको, नराम्रो होइन नि, फेरि एकदम पढाइ राम्रो पढाइ छ, नराम्रो पढाइ होइन, तर अहिले ग्रह चाहिँ नराम्रो पर्थ्यो, यो ग्रहले गर्दाखेरि अलिकति मान्छेको मन भाव बिगार्न सक्छ भन्न खोजेको मैले है। राहु र उल्का, राहु चलेको छ अहिले, उल्का चलेको छ अहिले, लग्नमा राहु छ, सप्तम स्थानमा केतु छ होइन, यसले चाहिँ पछि गएर महिनावारीमा समस्या, पाठ घरमा समस्याहरू हुने होइन, पानीहरू खाएन भने यी समस्याहरू आउँछ है, त्यही भएर पानी अलिक धेरै खानुपर्छ, झोलिलो चिज धेरै खानुपर्छ, सुक्खा चिज कम खानुपर्छ, चटपटे पानीपुरीहरू कम खानुपर्छ, नभए पाइल सम्बन्धी हुने, पाइल फेसुलाहरू हुने होइन, यस्ता समस्याहरू आउन सक्छ, त्यही भएर अलिक विशेष सावधान रहनुपर्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहुन्छ है त। उहाँले फोन गर्नुभएको थियो आफ्नो नानीको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो। अब मैले ग्रहमा भाग्यमा ग्रहले भाग्यले जे जे भन्छ हो त्यसको विषयमा जानकारी मैले तपाईँलाई गराउने हो। कुण्डलीले जे भन्छ राम्रो भन्छ, राम्रो भन्छु, नराम्रो छ नराम्रो छ भन्छु, राम्रो भने भन्दैमा मुसुक्क हाँस्ने, नराम्रो भन्दैमा अनुहार खुम्च्याउने काम नगर्नु होला, तपाईँहरूको लागि भनेको मैले है। नराम्रो छन् ग्रहले नराम्रो गर्दैछन् भने तपाईँलाई यस्तो नराम्रो गर्दैछ अलिक सावधान रहनुहोस् भन्छु मैले। तपाईँको रिसाउने बानी छ अलिकति, बानीहरू तपाईँको नराम्रो छन् खराब छन् भने यस्तो छ है, तपाईँलाई अलिक सावधान रहनुहोस् भनेर भनेको हुन्छ मैले। फेरि विशेष गरी चाहिँ नराम्रो बानी लागिराखेको व्यक्तिलाई यस्तो होइन है, यो नराम्रो हो त्यो नराम्रो हो भन्न थाल्यो भने ऊ रिसाउँछ फेरि, किनकि उसलाई लाग्छ मैले सही काम गरेको छु भन्ने लाग्छ क्या। त्यही भएर हाम्रो बाबु नानीहरूले पनि आफ्नो बुवा आमासँग चाहिँ विशेष ख्याल गर्नु, बुवा आमाले यस्तो नगर उसो नगर पढाइमा ध्यान दे, पढ्नुपर्छ, मोबाइल नचला भन्दा नरिसाउनु होला, त्यो तपाईँको लागि भन्नुभएको, उहाँले चाहिँ उहाँको लागि होइन तपाईँको लागि चाहिँ उहाँले भन्नुभएको, त्यही भएर विशेष तपाईँले ख्याल गर्नुहोला। कोही मिठा आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ, रोल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ, शुभ नाम सरिता रोका मगर, रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ, माथि गाउँ परेकोबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ, बहिनीको विषयमा, योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा, कसको कसको हेराउनु भएको थियो योभन्दा पहिला, भाइको हेराउनु भएको थियो, तपाईँको हेराउनु भएको थियो, हजुर, रोल्पा जिल्ला माथि गाउँपालिकामा बस्नुहुन्छ अहिले,
1: हजुर,
0: अनि कसको बारेमा भन्नुभयो, बहिनीको बारेमा होइन, बहिनी घरे तपाईँको त्यहाँ हो कि माइते त्यहाँ हो तपाईँको, घरै यहीँ हो, माइत कहाँ हो त तपाईँको, हजुर, बिहा भएको छैन, ए बिहा भएको छैन भनेपछि घर माइत एउटै भइहाल्यो, बहिनीको जन्ममिति भन्नुहोस् त कति हो, 2063
1: बाह्रको महिना
0: बाह्रको महिना 3 गते हो, शनिबारको दिन हो, शनिबारको दिन हो नि, कसरी मङ्गलबार पर्छ त? 2063 साल चैतको 3 गते मङ्गलबार पर्दै पर्दैन त, त्रिसठी साल होइन होला त्यसो भए, कतिको महिना हो, कुन महिना हो भन्नु त, अनि के बार पर्छ भन्नुभयो, मङ्गलबार होइन, मिलेन त जन्ममिति मिलेन तपाईँको, मिलाएर फोन गर्नु पर्यो नि त तपाईँले है, हुन्छ हस्, उहाँले फोन गर्नु भएको थियो हामीलाई, विशेष गरी रोल्पा जिल्लाबाट फोन गर्नु भएको थियो उहाँले चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा हेराउन चाहनुहुन्छ भने साल महिना गते र समयको विषयमा जानकारी चाहिँ तपाईँले गर्नुपर्छ हामीलाई है, साल महिना गते र समयको विषयमा जानकारी गराउनुभयो भने म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउनेछु, कुनै जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई निर्धक्क भएर फोन गर्न सक्नुहुन्छ, कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत पनि गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ, हजुर नमस्ते,
2: नमस्ते गुरु, नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ, धादिङ सिरानचोकबाट, शुभ नाम तपाईँको भन्नुहोस् त, शोभा कुमारजी धादिङबाट बोल्दै हुनुहुन्छ, किरण चोकबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ,
2: छोरीको बारेमा, ज्वाइँ छोरीको बारेमा,
0: जनमिति भन्नुहोस् त, एक पटकमा एकजनाको मात्र हेर्न मिल्छ, 2064 साल भदौको कति गते,
2: 14 गते शुक्रबार,
0: 14 गते शुक्रबार, जन्म समय भन्नु,
2: दिउँसोको
0: 1:30 कसको छोरीको हो,
2: हजुर हजुर कान्छी छोरीको, बिहे गरेको छ उनीहरूले, अनि ज्वाइँको छोरीको बारेमा के हुन्छ कसो हुन्छ होला भनेर,
0: 2064 साल भाद्र कृष्ण पक्षको शुक्रबार चौथी तिथिमा जन्म मीन राशि रेवतीको दोस्रो चरण नाम आउँदो रहेछ, दोबाट दोल कुमारी भन्ने नाम आउँदो रहेछ, अब यो नानीको चाहिँ लभ परेर बिहा गरेर बेच्ने हो,
2: हजुर हजुर गुरु हो,
0: अब यिनको त माङ्गलिक परेको छैन, माङ्गलिक परेपछि ज्वाइँ पनि माङ्गलिक हुनुहुन्छ भने समस्या आउँदैन, नभए समस्या आइहाल्छ के, अहिले ग्रह फेरि संकट चलेको छ, त्यति राम्रो ग्रह छैन, यिनको 24 वर्ष भन्दा अगाडि विवाह गर्न हुँदैन थियो यिनले है, 24 वर्ष भन्दा अगाडि विवाह गर्न हुँदैन थियो, विवाह गरिन्, गल्ती गरिन्, अब यसलाई राम्रो बनाउनु पर्छ, मङ्गलबारको दिन चोखो खाने, मङ्गलबारको दिन हनुमानजीको पूजा, गणेशजीको पूजाहरू, हनुमान चालिसाहरू पाठ गर्ने, आइतबारको दिन नुन नखाने है, यस्ता यस्तै कुराहरू गर्नुपर्छ यिनको लागि चाहिँ, अब ज्वाइँ माङ्गलिक हुनुहुन्छ भने त ठिक ठाक होला, नभए समस्या हुन्छ, यहाँबाट हेर्दा ज्वाइँ अलिक एकरो अलिक छिटो रिसाउने स्वभावको हुनुहुन्छ जस्तो लागेको छ मलाई है,
2: ज्वाइँको जन्ममिति पनि छ गुरु
0: भन्नु त, जन्ममिति कतिको मिलाएर हेरौँ, 2064 साल
3: चैतको महिना 4 गते,
0: हजुर चैतको महिना 4 गते, तपाईँभन्दा कान्छो हो ज्वाइँ,
2: हजुर हजुर,
0: समय भन्नु त,
2: समय चाहिँ थाहा छैन रे गुरु, त्यो शुक्रबार जन्मिनु भएको रे ज्वाइँ पनि,
0: समय पत्ता लाउनु पर्यो पहिला,
2: सोमबार जन्मिनु भएको रे, सोमबार जन्मिनु भएको रे,
0: समय पत्ता लाउनु पर्यो क्या,
2: समय त थाहै छैन रे उहाँको, मम्मी बुबालाई पनि बिर्सिनु भएको रे भन्नुहुन्छ, कभर राशि भन्नुहुन्छ गुरु,
0: त्यही त बिहान दिउँसो बेलुका 7 बजे 8 बजे 9 बजे 10 बजे 3 बजे 2 बजे कति बजे यति बजेतिर होला अनुमान, यति बजे भनेर थाहा हुन्छ नि त, कतिखेर पाएको भन्ने कुरा थाहै नहुने भन्ने कुरा त हुनै हुँदैन नि, त्यो असम्भव कुरा भइहाल्यो नि,
2: होइन त्यस्तो थाहा त छ, अनि छोरी ज्वाइँको के अरे आमा बाउको नराम्रो भएर छोरी ज्वाइँको त्यही आएर बस्नु भएको छ, अनि के हो कसो हो भनेर, अनि उहाँको उहाँले भन्नुहुन्न हाम्रो सोद्धा, अनि त्यही भएर गुरु,
0: त्यही त त्यो त अब थाहा पाउनु पर्यो, समय थाहा नभइकन मैले हेर्न सक्दिनँ, नानी माङ्गलिक परेकी छिन्, सप्त माङ्गलिक परेकी छिन्, होइन अब ज्वाइँ अलिकति कान्छो हुनुभएको रहेछ, यसले अलिकति प्लस पोइन्ट ल्याए राम्रो चाहिँ यो कुरा हो, अलिकति मिल्न जान्छ यसले। तर नानीको लागि चाहिँ माङ्गलिको रत्न कवच लगाएको राम्रो हुन्छ। माङ्गलिक रत्न कवच लाउने, आइतबारको दिन नुन नखाने, मङ्गलबारको दिन लसुनपात, माछा मासु, अन्डाहरू, चना चटपटे, पानी पुहीहरू यताउता केही पनि नखाने, चोखो खाने, होइन, यति गरिन् भने दुईजनाको सम्बन्ध राम्रो हुन्छ, सुदृढ रहन्छ, समस्याहरू कम हुन्छ, बाधाहरू कम आउँछ, रोकावटहरू कम आउँछ। अहिले विवाह गर्ने उमेरै थिएन, 18-19 वर्षमा किन विवाह गरेका हुन्? यिनीहरूले गल्ती गरे होइन, अब यिनीहरूले के गर्दैछन्, अब विवाह भनेको के हो भन्ने कुरा पनि यिनीहरूलाई थाहा छैन। त्यतिकै हावै हावै हावा तालमा विवाह गरे, विवाह गर्ने उमेर पनि भएको थिएन। अब अहिले पढ्ने बेलामा विवाह गरे, अब पढाइ पनि छुट्याउँछन्, पढाइ पनि बिग्रिन्छ, अनि पछि गएर जागिर नोकरी पनि राम्रो पाइँदैन, दुःख दुःख हुन सक्छ। फेरि नाङ्गलिक परेको छ, माङ्गलिक परेपछि के हुन्छ भन्दा श्रीमान श्रीमतीको सम्बन्ध धेरै धेरै समय टिकाउ हुँदैन यस्तो सम्बन्धहरू हो। त्यो भएर अलिक सावधान रहनुपर्छ। ग्रहहरू बिग्रेको छ भने झै झै झगडा गर्नु भएन, मनमुटाव गर्नु भएन। ज्वाइँ रिसाएको बेलामा छोरी चुप लागेर बस्नु पर्यो, छोरी रिसाएको बेलामा ज्वाइँ चुप लागेर बस्नु पर्यो, अनि पो राम्रो हुन्छ, हो कि होइन? ज्वाइँ राजा अलिकति एकरो एकरो स्वभावको अलिक खर खर स्वभावको हुनुहुन्छ। तपाईँले विचार गर्नुभएको छ, गर्नुभएको छैन? कति वर्ष सङ्गत गर्नुभएको छ? बिहा गरेर कति भयो यिनीहरूले? जहिले के गर्नुहुन्छ त अहिले?
2: जहिले केही गर्नुहुन्न, केही गर्नु भएन, गर्नु चाहिँ काम गर्नको उसमा टफरमा चाहिँ हुनुहुन्छ, काठमाडौँतिरै हुनुहुन्छ।
0: अब विशेष खाल गर्नु पर्यो है?
2: हजुर हजुर।
0: माङ्गलिकको नानीलाई मङ्गलबारको दिन, गणेश चौथी, मङ्गल चौथीको दिन व्रत बस्ने, आइतबारको दिन नुन नखाने भन्नुहोस्, राम्रो हुन्छ। श्रीमान श्रीमतीको सम्बन्धमा ज्वाइँ अलिकति कान्छो भएको नाताले गर्दाखेरि चाहिँ अलिकति प्लस पोइन्ट हुन्छ, झै झगडामा मनमुटाव अलिक नहुन सक्छ। तर सप्त माङ्गलिक परेपछि चाहिँ ज्वाइँलाई हानि गर्छ। पहिला पहिला भन्थे कस्तो सप्त माङ्गलिक परेको रहेछ भन्थे, यो सप्त माङ्गलिक परेको चाहिँ विधवा योग हो, यो चाहिँ बुझ्नुभयो? सत माङ्गलिक भनेको चाहिँ विधवा योग हो। यो योग हुन्छ भन्ने कुराहरू चाहिँ अहिले यो समयमा चाहिँ ठ्याक्कै विधवा नै हुने योग भन्ने चाहिँ हुँदैन। तर दुःख हुन्छ, श्रीमानको साथ छुट्छ, सम्बन्धहरू बिग्रिन्छ भन्ने कुराहरू हो, क्या
2: बुझ्नुभयो?
0: त्यस्तो छ। अब अरूमा त्यस्तो नराम्रो छैन, ठिकै छ, अलिक सावधान रहेर अगाडि बढ्नु भन्नु नानीलाई, ठिक छ, राम्रै छ है त। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी आफ्नो छोरीको बारेमा, ज्वाइँको बारेमा हेराउन खोज्नु भएको थियो। तर छोरीको ज्वाइँको हेराउन चाहिँ मिलेन, के किन मिलेन भन्नुहुन्छ भने, छोरीको र ज्वाइँको चाहिँ, छोरीको त हेराउन मिल्यो, ज्वाइँको चाहिँ मिलेन, फरक पर्यो। त्यही भएर विशेष ख्याल गर्नुपर्छ। विवाह गर्नुभन्दा पहिला विशेष सावधान रहनुपर्छ, तपाईँहरू सावधान रहनुहोस् अनि मात्रै विवाहबारी गर्नुहोस्। नभए सुख हुँदैन, दुःख हुन्छ, समस्या आउँछ, रोकावट आउँछ, बाधा आउँछ भन्ने कुराहरू चाहिँ हामीले पनि ख्याल गर्नुपर्ने कुराहरू हुन्छ। 98451-75-223 र 98056-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। फोन गर्दा साल, महिना, गते र समयको विषयमा जानकारी गराउनुहोस्। साल, महिना, गते र समयको आधारमा भूत, वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आजको लागि चाहिँ नै कार्यक्रम गति वास्तुको समय अवधि पनि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो औलो कसरी सर्छ संक्रमित एनोफिलिस सातको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ
1: औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काप छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्
0: औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो
1: लामखुट्टेको टोकाईबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
4: किन खोज्नु भएको होला हजुर
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौ न हजुर
5: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौं नेपाल सरकार विज्ञापन बोर्ड
7: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
8: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
7: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ओहो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
10: के रे नानी त भर्खर 17 दिन लाग्यो होइन र
11: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
10: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
11: ए हो र
9: नेपाल सरकार विज्ञापन बोर्ड
12: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन हुने?
17: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
18: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
17: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
18: बाबा, हाम्रै पश्चिम चितवनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
17: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
18: सम्पर्क नम्बर 98450-82997,
16: 98550-10997।
19: हेलो
20: हेलो,
19: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
20: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
12: हजुर,
20: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
12: दिन त। हेलो, भन्नुहोस् त।
19: हेलो हजुर,
12: हजुर,
19: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
20: ए नानी, के भनेर छ, के भयो?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
20: ल ल ल, किन दिन्थे?
15: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
14: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
15: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ।
14: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: ओए साथी, हेर न,
0: क्या खतरा समाचार आइसक्यो भारत रे अब चाहिँ के हुने हो
21: खोजै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति ना यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
21: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
21: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
21: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
22: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
23: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
24: नेपाल सरकार

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाबा मलाई आज स्कूल जाने मन छैन, आज जाँदिन नि है।
2: किन भयो के भयो सन्चो भएन?
1: होइन यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कण्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: जब देशको कुरा आउँछ म हार्न सक्दिन, जब देशको कुरा आउँछ म हार्न सक्दिन, देशको लागि
1: स्वर्गभन्दा ठुलो जननी जन

0: चाहिनो समय सूचक अहिले बिहानको 9 बज्यो
1: नयाँ दर्ता पूर्ण रूपमा रोकेको छ। यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहहरूलाई पत्राचार गर्दै अर्को सूचना नभएसम्मका लागि नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्न भनेको हो। सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक वायु प्रदूषण बढ़ेको, सड़कमा सवारीको चाप र ट्राफिक जामले आवतमा चरम कठिनाई थपेकाले यस्तो निर्णय लिइएको विभागको भनाइ छ। इन्धनको बढ़दो मूल्यका कारण सार्वजनिक सवारी र समग्र यातायात क्षेत्रमा परेको असहज परिस्थितिलाई सम्बोधन गर्न पनि नयाँ दर्ता रोकेर मौजदा प्रणाली नै व्यवस्थित गर्ने पत्रमा उल्लेख गरिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 24 दफा 3 दिएको विशेष अधिकार प्रयोग गर्दै यो निर्णय गरिएको हो। उक्त कानूनी प्रावधानमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति र सार्वजनिक हितलाई ध्यानमा राखेर विभागले कुनै पनि सवारी साधनको दर्ता रोक्का गर्न आदेश दिन सक्ने व्यवस्था रहेको छ। सवारी दर्ता रोकका ईभीका सार्वजनिक सवारी साधनको हकमा समेत लागू हुनेछ। प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद सन्दीप राणाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको अवहेलना गर्दै राजनैतिक अपरिपक्वता र अहंकार देखाएको आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेमबमसँग कुराकानी गर्दै नेता राणाले संसदमा उठेका जनसरोकारका विषयमा जवाब दिनु अभिभावकका रूपमा प्रधानमन्त्रीको दायित्व भए पनि सदनमा अनुपस्थित हुनु गैर जिम्मेवार कदम भएको बताउनु भएको छ। दुई तिहाई बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भइरहँदा प्रधानमन्त्री र अर्थमन्त्रीले देखाएको उदासीनताप्रति प्रतिपक्षले गम्भीर चिन्ता व्यक्त गरेको छ। सरकार एक्सन ओरिएन्टेड हुने नाममा गरिमामय व्यवस्थापिकालाई कार्यपालिकाको छाया बनाउन खोजिरहेको राणाको भनाइ छ। कर्णाली प्रदेशका मुख्यमन्त्री अन्नलाल कणेलले कर्णालीको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला बीच लामपाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री शाहलाई लिखित पत्र मार्फत मुख्यमन्त्री कणेलले केही दिन यता सीमा विवादका कारण स्थानीय बीच द्वन्द बढ़ेको र शान्ति सुरक्षामा बाधा नभई जनजीवन प्रभावित भएको समेत जानकारी दिनुभएको छ। दुई जिल्ला बीचको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजगता समेत उहाँले आग्रह गर्नु भएको छ। पत्रमा कणेलले विवाद समाधानका लागि संघीय सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मध्यप्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिन आज 2:01 प्रदेशसभा बैठक आह्वान गरिएको छ। जनमत पार्टीले गत वैशाख 21 गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ 1 गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको थियो, तर आफ्नै पार्टी कंग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उहाँ पछि हट्नु भएको थियो। विश्वासको मत लिने पूर्व संध्यामा मधेसको सत्ता समीकरण पनि परिवर्तन भएको छ। जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई इन्ट्री गराइएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जसपा नेपालका तीन मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका मोहम्मद समीरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गर्नु भएको छ। यससँगै मधेसमा नेपाली कंग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको गठबन्धन बनेको छ। तीन दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले जसपा नेपाल र जनमतका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो। जनमतबाट अर्थमन्त्री महेश प्रसाद यादव र खेलकुद तथा समाज कल्याण मन्त्री बसन्त कुशवाहाले राजीनामा दिनुभएको थियो, तर जसपाका तीनजना मन्त्रीले राजीनामा नदिएपछि उनीहरूलाई बर्खास्त गरिएको हो।
2: दाई, एक चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने।
3: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
2: हो र?
3: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कल सेन्टर मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल
2: गजब रहेछ। अब म पनि पैसा असुल गर्छु।
3: आजै एसएक 123 ह्याश डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आसार मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आसार मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्नुहुने भएको छ। कोशी प्रदेशका सांसदहरूसँग बिहान 11 बजेदेखि दिउँसो 1 बजेसम्म र मधेश प्रदेशका सांसदहरूसँग दिउँसो 1:30 बजेदेखि 3:30 बजेसम्म छलफल हुनेछ। संसदीय दलको कार्यालय सिंह दरबारमा हुने छलफलमा सहभागी हुन काठमाडौँमा उपलब्ध सांसदहरूलाई पार्टीले आग्रह गरेको छ। बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रमको आयोजना गरिनेछ। नेकपा एमालेका नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिनका लागि पार्टी केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत जेठ 5 गतेको बैठकमा पेश गरेको नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्तावलाई आजको बैठकबाट परिमार्जन सहित अनुमोदन गर्ने तयारी रहेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीका अनुसार बैठक बिहान 11:30 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्दुमा बस्ने प्राय भएको छ। अध्यक्ष ओलीको प्रस्तावमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने विशेष समेटिएको छ। सचिवालय बैठकमा सो प्रस्तावमाथि विस्तृत छलफल गरी कार्य विभाजनलाई अन्तिम रूप दिने र त्यसलाई तत्कालै अन्तरपार्टी निर्देशन अपानी मार्फत तल्ला कमिटी र नेताहरू समक्ष पठाइने स्रोतले जनाएको छ। नेपाली कंग्रेसको संस्थापन उत्तर पक्षले गण्डकीको राजधानी पोखरामा प्रदेश स्तरीय वृहत भेला गर्ने भएको छ। शनिबार प्रदेशका 11 वटै जिल्लाबाट नेता कार्यकर्ताहरूको उपस्थिति सहित वृहत भेलाको तयारी गरिएको कंग्रेस गण्डकीका उपसभापति खिमलाल श्रेष्ठले जानकारी दिनुभएको छ। निवर्तमान सभापति शेरबहादुर देवा पक्षले अन्नानगरमा पार्टीको सम्पर्क कार्यालय खोलेपछि नयाँ पार्टीको नाम र चिन्हमा छलफल चलिरहेको समाचारहरू बाहिरिएका छन्। पोखरामा हुने भेलाले पार्टी विभाजनलाई मलजल पुग्ने आकलन समेत गरिएको छ। तर भेला गर्ने पक्षले पार्टी विभाजनमा समर्थन नगर्ने दावी गरेको छ। पार्टी विभाजन कुनै पनि हालतमा हुनु हुँदैन, कसैले गर्न खोज्छ भने पनि हामी रोक्छौं। श्रेष्ठले भन्नुभयो, अहिले पार्टीको बृहत्तर एकता र भावी कार्यदिशाका लागि यो भेला गरिएको हो। हामीले हाम्रो पक्षलाई 15 महाधिवेशनबाट कसरी नेतृत्वमा पुर्याउने भन्ने विषयमा रणनीति तयार गर्नेछौ उनले भनेका छन्। नेपालमा पश्चिमी वायु स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी मधेश बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल रहे बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज दिउँसो कोशी मधेश बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराईका भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही स्थानमा मधेश प्रदेश लगायत कोशी बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागमा तातो लहर चल्ने सम्भावना छ र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागमा तातो दिन हुने सम्भावना पनि रहेको छ। सर्वोच्च नेता मुस्तफा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियम भण्डारणलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन्। नाम नबताउने शर्तमा एक स्रोतले भन्यो, सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारणले देश छोड्नु हुँदैन भन्ने संस्थापन भित्रको सहमति हो। स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको भविष्यमा आक्रमणको लागि थप जोखिममा जाने सर्वोच्च नेता लगायतका उच्च अधिकारीहरूको राय रहेको छ। आईएईएको अनुमान अनुसार इरानसँग 60% शुद्धता भएको 440 किलोभन्दा बढ़ी युरेनियम रहेको छ। यस्तै उता प्रजातान्त्रिक गणतन्त्र डीआर कंगोको पूर्वी क्षेत्रमा फैलिएको इबोला महामारीको केन्द्र बिन्दुमा रहेको एउटा अस्पतालमा आक्रोशित भीड़ले आगजनी र तोड़फोड़ गरेको छ। इबोला भाइरसका कारण ज्यान गुमाएको युवकको शव अन्तिम संस्कारका लागि परिवार र साथीहरूलाई लैजान नदिएपछि भड्किएको भीड़ले अस्पतालमा आक्रमण गरेको हो। सन् 2027 हुने एक दिवसीय विश्वकप छनौटको यात्रामा महत्वपूर्ण मानिएको आईसीसी पुरूष क्रिकेट विश्वकप लीग दुई अन्तर्गत आज नेपाल र अमेरिका कीर्तिपुरमा भेट्दैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल दुवै टोलीका लागि महत्वपूर्ण अंक जोड्ने सुवर्ण अवसर पनि हो। नेपाली समय अनुसार 9:30 बजेबाट शुरू हुने भनिएको खेलमा लीग दुईको अंक तालिकामा निकै महत्वपूर्ण ठूलो महत्व राख्नेछ। यस प्रतियोगिताको अन्त्यमा शीर्ष 4 स्थानमा रहने टोलीहरूले सन् 2027 ओडीआई विश्वकप छनौटमा सिधै स्थान सुरक्षित गर्नेछन् भने बाँकी टोलीहरू कठिन प्ले अफ मार्गमा धकेलिनेछन्। जारी लीगमा दुवै टोली विभिन्न भिन्न स्थान र लयमा छन्। अमेरिकाले यस प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दै 18 खेलमा जीत हात पारेर अंक तालिकाको शीर्ष स्थानमा आफ्नो बलियो पकड़ बनाएको छ। अर्कोतर्फ नेपालले घरेलू मैदान बाहिरका शुरूआती खेलहरूमा निकै संघर्ष गर्नु परे पनि कीर्तिपुरमा जारी त्रिकोणीय श्रृंखला मार्फत शानदार पुनरागमन गर्दै अंक तालिकाको 5 स्थानमा उक्लिन सफल भएको छ। र आजदेखि शुरू हुने काला महिला भलिबल च्याम्पियनशीपमा घरेलू टोली नेपाल सहित 8 राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा उठ्दैछन्। घरेलू समर्थकको साथ अनुभवी र युवा खेलाड़ीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट बढ़ेको आत्मविश्वासका कारण नेपालमाथि यसपटक विशेष चासो देखिएको छ। प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र मालदिव समूह एमा छन् भने इरान, काजकिस्तान त्यसै गरी श्रीलंका र बंगलादेश समूह बीमा रहेका छन्। नेपालले आफ्नो पहिलो खेल आज साबिक विजेता भारत विरूद्ध खेल्दैछ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 छौछौका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
8: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
7: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी
9: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
10: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ।

एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्महरू पात्र डटकम नेपाली नेट डटकम मार्फत विश्वमा छरिएर रहेका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एमआरएम 99.1 मेगाहर्जबाट पनि यो एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसको आजको चर्चाको विषयलाई हामी खेलाउन चाहन्छौ र नेपाली बहसमा 2083-84 बजेटको पूर्व सन्दर्भमा छन् र यो बजेट कस्तो आउँछ र बजेटमा जनताका भावनाहरू समेटिन्छन् कि समेटिँदैनन्, नीतिवटा कार्यक्रममा बोकिएका महत्वाकांक्षाहरू बजेटमा अटाउँछन् कि अटाउँदैनन् लगायतका धेरै विषयहरूको बारेमा आज हामी चर्चा परिचर्चा गर्नेछौं। 2083-84 बजेट आउने जेठ 15 गते नजिकै छ। त्यसमा अर्थमन्त्री कुन तरिकाले अर्थतन्त्रलाई चलायमान बनाउनका निम्ति र अर्थतन्त्रलाई अझ बलियो बनाउनका निम्ति र बजेटका दायराहरूलाई कसरी फराकिलो बनाएर अगाडि बढ्ने सोच राख्नु भएको जसको विषयमा आज हामी बहस र चर्चा गर्दैछौ। र विशेष गरी बजेट हरेक देशको लागि एउटा कायापलट हुने एउटा त्यो स्थान हो जहाँ चाहिँ राम्रोसँग बजेट आयो भने जुन बजेटमा जनताका भावनाहरू समेटियो भने देशको विकास र सम्बन्धमा यसले निकै ठुलो प्रभाव ल्याउन सक्दछ। हामी भरतमोहन अधिकारीले सम्झाउन चाहन्छौ बजेट पहिलो बजेट जतिखेर चाहिँ भरतमोहन अधिकारीले एउटा सबैको भावना समेटेको बजेट ल्याउनु भएको थियो त्यतिखेरको अवस्थादेखि लिएर आज नेकपा एमाले लगायत वामपन्थी दलहरूले त्यसको उदाहरण दिने गर्दछन्। आफ्नो गाउँ बनाउदेखि लिएर मध्यवत्ताको जुन शुरूआत गरिएको थियो त्यति बेला बाटोको बजेटले नेपालमा धेरै कायापलट गर्दै गयो र जनतासँग अप्रत्यक्ष रूपमा त्यो बजेट चाहिँ समेटिन पुग्यो। त्यो कारणले गर्दाखेरि आजसम्म आइपुग्दाखेरि अब बजेट एउटा यसको दायरा बढाउने मात्र होइन, यसलाई चाहिँ ठूलो भ्रममा बढाउने मात्र होइन, जनतासँग प्रत्यक्ष समेटिएका कुराहरूलाई चाहिँ बजेट मार्फत सम्बोधन गरिनुपर्दछ भन्ने खालका विषयहरू पनि उठेका छन्। हाल कायम भएको व्यक्तिगत 5 लाख र वनपत्तिको 6 लाख रूपियाँको आयकर छुटको सीमालाई बढाएर 10 देखि 12 लाख रूपियाँ

अधिकतम सहन बुझाउनु अनिवार्य गर्नुपर्दछ जसले करको दायरा मलाई विस्तार गर्छ भन्ने ढंगले पनि आज बहसमा चर्चा भएका छन्। आज हामी नेपाली बहसमा कुरा गर्न चाहन्छौ र बजेटको पूर्व सन्दर्भमा प्रधानमन्त्रीले जुन किसिमको हट त्यागेका छैनन् यसले गर्दाखेरि अझ फेरि देशमा एउटा मनभेटतर्फ जाने एउटा खतराको घण्टी बजिसकेको छ। देशमा फेरि अप्ठ्यारो स्थिति पैदा हुने स्थिति पनि देखिएको छ किनभने

सभामुख डोल्पा सारथीआज द्वितीय परेको भएको छ। सभामुख र प्रतिपक्ष बीच सवाल जवाफ पनि भइरहेका छन्। सदनमा खोजी खोजी प्रधानमन्त्री भेट्न पुग्ने सभामुख सभामुख रियाल अप्ठ्यारोमा छन्। संसदमा विपक्षी दल विभाजित भएको छ। यस्तै प्रकारका गतिविधिहरूका कारणले गर्दाखेरि अहिलेको संसद पनि विन्दत्पन्न, अहिलेको संसद पनि अप्ठ्यारो, दिशातर्फ अगाडि बढ्ने र प्रधानमन्त्रीले नटेल्ने भइसके पछाडि यसले निकै ठूलो संकटको घडी नेपालीहरूले फेरि बेहोर्नु पर्छ। जनताको आवाजलाई मुखरित हुने ठाउँ संसदमा जुन किसिमको उपस्थिति हुनुपर्दथ्यो र जुन किसिमले प्रधानमन्त्री आउनुपर्दथ्यो, प्रधानमन्त्री नआउँदाखेरि यसका धेरै प्रश्नहरू यतिखेर उब्जिएका छन्। आदरणीय श्रोता नेपाली बसमा चर्चा गर्न चाहन्छु। उहाँ बाजुराको सीमा विवादको विषयमा हामीले हिजो उठायौं, जहाँ चाहिँ निकै मनासम्म हुँदाखेरि चाहिँ बाजुरावासीहरूले रामपाटावासीहरूलेलाई उहाँका खारफीनाथ र सर्केदारबाट आएको समूहले जथाले अराजक समूहले कुटपिट गरेको विषयले अहिले निकै ठूलो एउटा समाचार बनिरहेको एउटा स्थिति छ। र त्यहाँ पर्यटन भर्न गएका सुदूरपश्चिम पुलिस संलग्न नगरपालिकाका मेयर गोपाल हमाल लगायतको टोलीले आधी बाटोबाट फर्काइसके पछाडि पार्टी के छ, किन फर्काइयो, किन त्यहाँ चाहिँ के गतिविधिहरू भइरहेका छन्, किन पर्यटन भर्नका निम्ति नेपालभित्रको भूमि भूमि बीचको लडाई नेपालीहरूले सहनुपर्ने हो त, आज धेरै प्रश्नहरू छन्। त्यसमाथि जहाँ त्यो अहिलेको अवस्थामा जुन विवाद सिर्जना भएको छ, जुन विवाद सिर्जना भएको ठाउँका विषयमा हामी सैनिका विषयमा पनि निकै ठूलो विवादहरू आएका छन्। यता बेला उहाँका सांसदले आफ्नो विवादमा परेको भन्दै गर्दाखेरि बाजुराका सांसदले आफ्नो विवादमा पर्छ भन्दै हिजो मात्र हामीसँग कुराकानी गर्नुभएको छ। जसको क्षेत्रमा परे पनि नेपालको भूमि हो, नेपालको भूमिमा यसरी विवाद गरेर जिल्ला जिल्ला बीचको विवादले गर्दाखेरि यो अराजकता निम्ति आउनु हुँदैन र तत्कालीन बेलाका दोषीहरूलाई कानून खड्गा र भ्याउनुपर्छ भन्ने ढङ्गका विषयहरू पनि आएका छन्। आज मलाई थाहा छ त्यो क्षेत्र रामेसन क्षेत्र जहाँ चाहिँ निकट ठूलो तस्करी हुने गरेको भन्ने पनि बुझिएको छ। हिजोका वन प्रशासकहरूले वन अधिकारीहरूले पनि सामाजिक सञ्जालमा लेखेका छन् त्यहाँ चाहिँ निकट ठूलो तस्करी हुने एउटा कानून चयन थियो। त्यहाँ निकट ठूलो शक्तिशाली व्यक्तिहरूको पनि ठाउँ रहेको छ। केही समय अगाडि छक्कल आमाको त्यहाँ उद्योग समेत रहेको भन्ने खालका विषयहरू पनि यतिखेर आएका छन्। यतिखेर ठूलो हाई प्रोफाइल व्यक्तिहरूले त्यहाँ जोड्न खोजिएको छ र यसको बारेमा अनुसन्धान हुनुपर्दछ र यसको बारेमा चाँडोभन्दा चाँडो नेपाल सरकारले यसको डिटेल्सहरू लिएर नागरिकहरूलाई कुटपिट गर्ने, तस्करहरूले चाहिँ नागरिकहरूलाई एक आपसमा भुलाउने, उस्काउने, उठाउने, अनि पर्यटन भर्दाखेरि त कागै राजस्व दिने हुने थियो उहाँ बाजुराको राजस्वमा, तर व्यक्तिले आफ्नो पेटमा हाल्ने, आफ्नो खातामा हाल्ने जुन किसिमको प्रवृत्ति चलेको भनिएको छ त्यसका बारेमा जन अनुसन्धान हुनुपर्दछ भन्ने आवाज पनि देखेर उठेको छ। आज हामी नेपाली बसमा यस विषयलाई पनि उठान गर्न चाहन्छौ। घटना अगवाल सहित 29 वृद्ध निर्वाचन आयोगमा सिफारिस भएको छ। सम्पत्ति शुद्धिकरणका करिब 20 अर्ब दिगो र 2 देखि 10 वर्षसम्म कैद दावी गर्न पनि माग गरिएको छ। हिमालय री इन्सुरेन्स, हिमालय सेक्युरिटिज ब्याङ्किङ, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्सुरेन्स लगायत कम्पनीमा रहेको सर्वसाधारणको करिब 3 अर्ब 74 करोड़ वचलन गरेको आरोप लागेको छ। भट्ट अगवालहरूले आज हामी यो विषयलाई पनि उठान गर्न चाहन्छौ। नेपाली बसमा छोटो विषयमा चाहिँ विषयमा चाहिँ पुनः उपस्थित हुनेछौ।

0: Tony Carter, Cecilia Sandora. It's not easy, but don't they have a deal? Global Smart Plus, like a personality. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निर्णित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरूरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँध्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

भनेको म्याथमा चाहिँ धेरै नै राता राज्य हुने भनेको कुरो त मैले देखिरहेको छैन।

0: जानुपर्छ। तर
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध, वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराऊ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
4: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भितर भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10, चितवन। सम्पर्क नम्बर 056-493-495।
5: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10, दूरसञ्चार रोड। उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवन। हाम्रा शाखाहरू भरतपुर 10, इन्द्रेडी टोल, भरतपुर 3, बेलचोक।

0: सेकन्ड छु यहाँ छु त
1: के हो दाइ
0: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे
1: ए हो र दाइ जानुपर्छ तर दाइ कसरी थाहा पनि भयो कुरा
0: गोपी सूत्रबाट
1: ए दाइ

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: मिस तामाङ मेरै नि सबै
1: तामाङहरू उसलाई त भरे म पठाउँछु
2: पत्ता पत्तै हो तपाईँ।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
1: वायामी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
2: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3 लाख रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
3: अरे छोरा लडेर नमस्ते, तिमीले समाचार सुन्यौ? सुनको भाग त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदा गर्दा भएको सम्पत्ति सक्यो, अब आफै नसक्यो अरू आफै बिहार म सत्य नै

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क 0656-493-495। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, खसरा, चितवन। इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्रहरी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
4: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
3: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएमसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यही कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
4: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ब्यान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
3: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएमपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
4: सञ्चालक
3: सूर्य श्रेष्ठ,
4: एसएमपी कम्पनीको कार्यालय,
3: बाइपास रोड, भरतपुर, चितवन।
4: मोबाइल नम्बर
3: 98550-60-359।
4: 98555-26-959।
5: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू
8: भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुख।

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: ओए केटा, कति सक्दिन हिँड्न, कति दिन लाग्छ आज?
2: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र,
3: यसको हिँडाइले त चार दिनमा नि पुगेन। जामिना

चोकको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको मन्त्री लम्सालको प्रतिबद्धता। लामो पर्खाएपछि चप्पल कारखाना सड़कको निर्माण कार्य पूरा। तिला सुस्तीले लागत अस्वाभाविक बढ़ेको ऊर्जा मन्त्रीको दावी। सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी। प्रचण्ड माधव पनि सहभागी। दबावका बीच पेलेरै कार्य विभाजन टुंग्याउने रणनीतिमा ओली। क्रियाशील आधुवादिक गर्न कांग्रेस सुदूरपश्चिम केन्द्रित हुँदै। मोदी सरकारमा नयाँ सत्ता समीकरण। आज मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै। राष्ट्रपा सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्दै। डोल्पामा यारसा गुम्बा संकलन शुरू भएसँगै अधिकांश विद्यालय बन्द। इरानको युरेनियम र होर्मुज नियन्त्रणमा अमेरिका इरान बीच अझै विवाद। वार्तामा केही सकारात्मक संकेत। भारतमा भीषण गर्मी। बिजुली खपतमा अत्याधिक वृद्धि। र आईसीसी क्रिकेट विश्वकपमा नेपाल र अमेरिका बीचको खेल जारी। अमेरिका विरूद्ध कुशल र आसिफको उत्कृष्ट शुरूआत। एसियन गेम्समा मलेसियामाथि नेपालको लगातार दोस्रो जित।

0: अनि नागरिकता मात्र पाए पुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको सम्बन्धी खबरबाट। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ। शुक्रबार भएको प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि उहाँले यस्तो जवाफ दिनुभएको हो। बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्याधिक मूल्य वृद्धि भएको र म्याथ थपमा समस्या रहेको गुनासो मन्त्री सामू राखेका थिए। मन्त्री लम्सालले देशको आर्थिक अवस्था र मूल्य वृद्धिको मारबारे सरकार जानकार रहेको बताउनुभयो। केही प्रोजेक्टहरूको हकमा ऐनले संशोधन गरेर भए पनि मूल्य समायोजन र म्याथ थपको समस्या सुल्झाउने उहाँको प्रतिबद्धता छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ़दै गएको बताउनु भएको छ। समयमै काम नसकिने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीकै सान्दर्भिकतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको उहाँको भनाइ छ। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीतिसँगै आन्तरिक ढिलासुस्तीले विकासको लागत बढ़ाएको उल्लेख गर्नुभयो। जुन मूल्यमा पहिले नै काम भइसक्नुपर्ने थियो त्यो नहुँदा अहिले महँगोतर्फ जानु परेको उहाँले पस्ट्याउनुभयो। बीचैमा ठेक्का रद्द हुने र कामहरू रोकिने अवस्थाले अन्य सिर्जना गरेको भन्दै उहाँले यस्ता छिद्रहरूलाई बजेटपछि घनीभूत छलफल गरेर बन्द गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँको चक्रपथ अन्तर्गत पर्ने नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब 700 मिटर सड़क खण्ड विस्तार कार्य सम्पन्न भएको छ। निर्माणपछि सड़कमा लेन मार्किङ, जेब्रा क्रसिङ र अन्य सड़क रेखांकनको काम पनि पूरा गरिएको छ। कालो पत्री गरिएको फराकिलो र व्यवस्थित सड़कले उक्त खण्डलाई पहिलेको तुलनामा सहज र आकर्षक बनाएको छ। यो खण्ड काठमाडौँ उपत्यकाको चक्रपथ सुधार तथा विस्तार योजना अन्तर्गत निर्माण गरिएको हो। यो सड़क खण्ड चक्रपथको कलंकी कोटेश्वर खण्डमा लागू गरिएको मापदण्ड अनुसार विस्तार गरिएको हो। यसअघि चीन सरकारको सहयोगमा विस्तार गरिएको 10.39 किलोमिटर सड़क खण्ड 2075 मार्गमा नेपाललाई हस्तान्तरण गरिएको थियो। दोस्रो चरणमा कलंकीदेखि बसुन्धरासम्म विस्तार गर्ने सहमति भए पनि काम अझै पूर्ण रूपमा अघि बढ़न सकेको छैन। नारायण गोपाल चोक चप्पल कारखाना खण्ड सम्पन्न भएसँगै महाराजगंज क्षेत्रको ट्राफिक व्यवस्थापनमा केही सहजता आउने अपेक्षा गरिएको छ। नेकपा सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक शुरू भएको छ। श्राविक माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच एकता भएपछि पहिलो पटक शीर्ष नेताहरूको उपस्थितिमा प्रदेश सभा बैठक बसिरहेको हो। धनगढ़ी स्थित एक होटलमा चारै बैठकमा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नारायण काजी श्रेष्ठ र भीम रावल लगायतको उपस्थिति रहेको छ। संसदीय दलका नेता खगराज भट्टले शुरू नै प्रदेश सभाको संख्या र नेकपाको अवस्थाबारे गर्नुभयो। बैठकमा प्रदेश सभामा नेकपाको भूमिकाबारे छलफल हुने बताइएको छ। तीन दलको एकतापछि सुदूरपश्चिममा नेकपा सबैभन्दा ठूलो दल बनेको छ। सत्ता समीकरण फेरबदलको चर्चाबीच प्रचण्ड माधव सेठको उपस्थितिमा बसेको दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेपालको कार्य विभाजनलाई अन्तिम रूप दिन नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक केही बेरमा बस्दैछ। चार दिन अघिको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको कार्य विभाजन प्रस्ताव गर्नुभएको थियो। मंगसिरमा सम्पन्न 11 महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्य विभाजन बाँकी रहेको छ। तर ओलीको प्रस्तावलाई लिएर नेताहरू असन्तुष्ट देखिएका छन्। केही नेताले त सामाजिक सञ्जालमा समेत असन्तोष व्यक्त गरेका छन्। अध्यक्षको प्रस्तावमा आजको बैठकमा कसरी अघि बढ़ने रणनीति बनाउने भन्ने विषयमा छलफल हुने बताइएको छ। पार्टी पुनर्गठनको कुरा उठिरहँदा नयाँ ढंगले अघि बढ़नुपर्ने दबाव सहित कार्य विभाजनलाई अहिले थाती राख्नुपर्ने उनीहरूको तर्क छ। सचिवालय बैठकबाट अनुमोदनका लागि प्रस्तावित प्रदेश इन्चार्जदेखि जिल्ला इन्चार्जसम्म अध्यक्ष ओली इतरबाट कोही नपरेको असन्तुष्ट पक्षको गुनासो छ। एक प्रदेशमा सबभन्दा कनिष्ठ केन्द्रीय सदस्य र अर्को प्रदेशमा एकै व्यक्तिलाई तीन पदसम्म दिएकाले पनि यो व्यावहारिक नभएकाले प्रतिवाद गर्नुको विकल्प नरहेको नेताहरूले बताएका छन्। महामन्त्री प्रदीप पौडेल संरक्षक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिममा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ। कोशी लगायत विभिन्न प्रदेशमा समितिले अन्तर्क्रियात्मक कार्यक्रम गरिसकेको छ र अब सुदूरपश्चिम केन्द्रित हुन लागेको हो। कञ्चनपुरको महेन्द्रनगरमा जेठ 11 गते क्रियाशील सदस्यता आधारवादिक सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालको भनाई छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको उपस्थितिमा कार्यक्रम हुनेछ। यस कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेश कार्य समितिलाई आवश्यक समन्वय र सहजीकरण गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभन र प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 8 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा स्योर सर्ट किट र बक्सरमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बिहिबार राति मधेस प्रदेश सरकारको नयाँ राजनीतिक समीकरण बनेपछि मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा बीच भएको सहमति अनुसार सरकारलाई निरन्तरता दिने मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। यसअघि गत वैशाख 22 गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। त्यसपछि जेठ 1 गते मुख्यमन्त्री यादवले लिएको विश्वासको मत असफल पाएको थियो। नेपाली कांग्रेसभित्रै फ्लोर क्रस हुने आशंका कारण सरकारले त्यस बेला विश्वासको मत लिनबाट पछि हटेको थियो। त्यति बेला सरकारलाई जसपा, नेपाल नेकपा र नेपाली कांग्रेसको समर्थन रहेको थियो। तर बिहिबार राति एमाले सरकारमा सहभागी हुने सहमति भएपछि मधेस सरकारको समीकरण फेरिएको हो। नयाँ समीकरण अनुसार अब एमाले, कांग्रेस र नेकपाको संयुक्त सरकार बनेको छ। आज दिउँसो 1 बजे प्रदेशसभा बैठक डाकिएको छ। हाल मधेस प्रदेशसभामा 102 सदस्य कायम छन्। प्रदेशसभामा नेपाली कांग्रेसका 22, एमालेका 24, जनमत पार्टीका 12, नेकपाका 15, जसपा नेपालका 26 तथा नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका 1-1 सांसद रहेका छन्। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले पार्टीका सदस्यहरूसँग छलफल गर्नुहुने भएको छ। उहाँले कोशी र मधेस प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग आज छलफल गर्न लाग्नु भएको हो। राष्ट्रपा प्रवक्ता मनिष शाहले कोशी प्रदेशका सांसदहरूसँग र मधेस प्रदेशका सांसदहरूसँग दिउँसो 1:30 बजेदेखि छलफल शुरू हुने जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछाने र सांसदहरूबीच छलफलको समय 2 घण्टा निर्धारण गरिएको छ। प्रवक्ता झाले बाँकी प्रदेशका सांसदहरूसँग अर्को तालिकामा छलफल कार्यक्रम आयोजना हुने सूचनामा उल्लेख गर्नुभएको छ। सूचनामा सांसदहरूसँगको छलफलको एजेण्डाबारे पनि केही खुलाइएको छैन। नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज डौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अबको अनिवार्य आवश्यकता भएको बताउनु भएको छ। सड़क र सवारी लक्षित मनसून सैन्य विपद न्यूनीकरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई आधुनिक र मर्यादित बनाउन व्यवसायहरू पछाडि फर्कने अवस्था नरहेको स्पष्ट पार्नु भएको हो। हिमाली जिल्ला डोल्पामा यात्रा गुम्बा संकलन शुरू भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन्। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यात्रा गुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालयहरू बन्द गरिएका हुन्। जिल्लाका सामुदायिक विद्यालयहरूमा चेट शुरू भएसँगै विद्यार्थीको उपस्थिति खोज्न थालेको शिक्षकहरूले बताएका छन्। केही विद्यालयमा त विद्यार्थी संख्या शून्य जस्तै भएपछि पठन पाठनमै रोक्नु परेको अवस्था आएको छ। स्थानीयका अनुसार डोल्पामा यात्रा गुम्बा संकलन केवल मौसमी काम मात्र नभई अधिकांश परिवारको मुख्य आमदानीको स्रोत पनि हो। वर्षभरिको खर्च व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविको पाचनसम्म यात्रा गुम्बाबाट हुने आमदानीमा धेरै परिवार निर्भर रहने गरेका छन्। यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावक सधैँ पाटनतर्फ जारी गरेका छन्। यो वर्ष जिल्लाका सम्पूर्ण यात्रा पाटनहरू जेठ 10 गतेदेखि खुल्ला हुँदैछन्। यात्रा गुम्बा संकलनको समय नजिकैसँगै विद्यार्थीहरू विद्यालय छोडेर पाटनतर्फ जान थालेपछि विद्यालय संचालन प्रभावित बनेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा निहित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: बाबू एकमात्र डीटीएच सेवा जिस हो
1: देश हो खुशी को कनेक्शन
2: यो
0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। इरानी रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायलको हवाई हमलाका क्रममा घरको भग्नावशेषमा पुरिएका 72,000 भन्दा बढ़ीलाई जीवितै निकालेको छ। संगठनले पहिलो पटक उतार अभियानको भिडियो पनि सार्वजनिक गरेको छ। आईआरसीएसले सामाजिक संचारमा शेयर गरेको भिडियोमा आफ्ना उतारकर्मी र स्वयंसेवकहरूलाई ध्वस्त भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई निकाल्दै गरेको देखाइएको छ। धेरैजसो मानिसहरू धुलोले ढाकिएका अवस्थामा देखिन्छन्, जसलाई स्ट्रेचर र हातको सहाराले बाहिर निकालिएको छ। त्यस्तै अमेरिका र इरान बीच तेहरानको युरेनियम भण्डार तथा होर्मुज जलडमहरू मध्यमाथिको नियन्त्रणका विषयमा मतभेद कायम रहे पनि
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
5: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
6: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
7: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
8: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
9: आमा मलाई दुध है।
8: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
10: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
8: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
10: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

0: aquí por culpa me bajan a tocar y casi ahora están por dar en tacho que lo guardan.
1: सूचना संगीत मनोरंजन को अटूट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्यजन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
2: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्यजन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
4: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
6: भरतपुर 10 सिचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुख
7: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि फारम वितरण भइरहेको जानकारी गराइन्छ प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क
8: 56 93 495
9: के हो
8: हेरो त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
8: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
9: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
8: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड

चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा चरा

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो PM
2: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
3: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शुभ प्रभात गुरुआमा।
8: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: हो, अरू भन त।
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
8: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
8: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: म सानो उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
13: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
15: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
16: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: कति सक्दिन हिँड्न यार, कति दिन लाग्छ अन्त?
19: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
18: हो र, यसको हिँडाइले त 4 दिन पनि पुग्दैन। जामिन

0: fra Radio Fana 89.1 MHz.
1: योग गरौ रहौ निरोग पतञ्जलि योगपीठ नेपाल महिला पतञ्जलि योग समिति नेपाल पतञ्जलि योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वय महिला पतञ्जलि योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
1: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण

0: सप एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश। योग गरौं रहौं निरोग। पतञ्जली योग पीठ नेपाल, महिला पतञ्जली योग समिति नेपाल, पतञ्जली योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुन्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वयन महिला पतञ्जली योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
2: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नमस्कार स्वयंसेविका दिदी।
8: नमस्कार नमस्कार। दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
9: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
8: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
7: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
8: हो त,
9: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो,
2: के हुनु डोजर?

0: करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
2: मरेको के हो?
3: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: शिक्षाविद
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले 3:30 बज्यो 8:30 PM

नेपाली रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। निर्माण सामग्रीको मूल्य वृद्धिले आयोजनाहरू ठप्प, सरकारलाई नै 37 अर्ब घाटा, तत्काल समस्या सम्बोधन गर्न संसदीय समितिको निर्देशन, जेठ 14 गते भर्खर सार्वजनिक विदा, आगामी हप्ता सड़कहरू लगातार बन्द रहने, अत्यधिक गर्मीका कारण टिकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका 8 जवान नागरिकता मात्र

0: मन्त्रीले अनुसारले मन्त्रालय घाटामा रहे पनि निर्माण व्यवसायका समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मूल्य समायोजन र म्याद थप सम्बन्धी विषयमा राष्ट्र बैंकको सूचकांकका आधारमा अध्ययन भइरहेको बताउनु भएको छ। उहाँले आवश्यक परे कानून संशोधन गरेरै भए पनि समस्या समाधान गरिने प्रतिबद्धता जनाउनु भएको छ, तर लापरवाही गरे र आयोजना ढिलाइ गर्ने व्यवसायप्रति भने राज्य कड़ा रूपमा प्रस्तुत हुने उहाँको चेतावनी छ। यसैबीच पूर्वांगर विकास समितिले विकास निर्माणमा देखिएका अवरोध तत्काल हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री र पूर्वाधार मन्त्री सहितको छलफलपछि समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी काम अघि बढ़ाउन निर्देशन दिएको जानकारी दिनुभयो। विभिन्न देशमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्य बढ्दा विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको समितिको निष्कर्ष रहेको छ। सरकारले आगामी जेठ 14 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै जेठ 14 गते बखर ईद परेकाले देशभर बिदा दिने जानकारी गराएको हो। यसै गरी बखर ईदको भोलिपल्ट अर्थात जेठ 15 गते पनि सार्वजनिक बिदा हुनेछ। जेठ 15 गते गणतन्त्र दिवसको अवसरमा बिदा दिने निर्णय यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ। त्यस लगतै 16 गते शुक्रबार र 16 गते शनिबार र 17 गते आइतबार पनि विदा परेकाले आगामी साता लगातार 4 दिन सार्वजनिक विदा हुने भएको छ। अत्यधिक गर्मीका कारण कैलालीको टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका 8 प्रशिक्षणार्थी जवानहरू बेहोश भएका छन्। टीकापुर स्थित राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा आधारभूत तालिम अन्तर्गत दौड़िने क्रममा उनीहरू बेहोश भएका हुन्। तालिम केन्द्रका प्रमुख नीर कृष्ण अधिकारीका अनुसार बिरामी हुनेहरूमा चित्र बहादुर थापा मगर, मन बहादुर बस्नेत, किरणनाथ योगधीर थापा, सुरेश शाही, बलबहादुर बस्नेत र भूपेन्द्र बस्नेत रहन् भएको छ। त्यस्तै अर्का प्रशिक्षणार्थी गणेश रावतलाई 104 डिग्री उच्च ज्वरो आएपछि टीकापुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भएको छ। बेहोश भएका मध्ये 6 सुकिस्त रहेकाले उनीहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत र त्यहाँबाट स्काई ट्रक मार्फत काठमाडौँ पठाउने प्रक्रिया भइरहेको तालिम केन्द्रले जनाएको छ। अन्य बिरामीहरूको टीकापुर अस्पताल र ओमकृष्ण अस्पतालमा उपचार भइरहेको छ। नेपाली कंग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित गरेको छ। कञ्चनपुरको महेन्द्रनगरमा आगामी जेठ 11 गतेका लागि तय गरिएको सदस्यता अध्यावधि सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित भएको हो। कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार काठमाण्डुमा जरूरी कार्यक्रम परेका कारण महेन्द्रनगरको कार्यक्रम रोक्नु परेको र आगामी 2-3 दिनभित्रै नयाँ मिति तोकियो। राष्ट्रसभाको बैठक अहिले बसिरहेको छ। जारी बैठकमा राष्ट्रसभाका सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। आजको बैठकमा राष्ट्रसभाका सचिव तुलबहादुर कणेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री पौडेलले नै आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 पारित गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। बेलायतकी इण्डो पेसिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा 3 भ्रमणका लागि आज काठमाण्डु आइपुग्नु भएको छ। बेलायतमा नयाँ सरकार गठन भएपछि त्यहाँका मन्त्रीबाट भएको यो पहिलो नेपाल भ्रमण हो। काठमाण्डु स्थित बेलायती राजदूत रब फेनले राज्यमन्त्री मल्होत्रालाई स्वागत गर्दै यो भ्रमणले दुई देशबीचको ऐतिहासिक मित्रता र आधुनिक साझेदारीलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले नेपाल सरकारका उच्च अधिकारीहरू र भूतपूर्व गोर्खा प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। नेपाल आइपुगे लगतै राज्यमन्त्री मल्होत्राले नेपालमा लगानी प्रवर्धन तथा रोजगारी सृजनाका विषयमा बेलायती विकास वित्त संस्था डीआईआई र इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। छलफलका क्रममा उहाँले नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रवर्धन गर्न डीआईआईले महत्वपूर्ण भूमिका खेलिरहेको पनि बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: यो नयाँ वर्षको अवसरमा माइडिया का विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा 6 किट र बम्परमा माइडिया 519 स्पिकर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा भेलकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसनको फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर, नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। शिक्षा तथा खेलकुद मन्त्रालयले चालू आर्थिक वर्षका लागि नवीकरण भएका 760 शैक्षिक परामर्शदात्री संस्थाहरूको सूची सार्वजनिक गरेको छ। मन्त्रालयमा हालसम्म नवीकरण प्रक्रिया पूरा गरेका कन्सल्टेन्सीहरूको विवरण मन्त्रालयले आज बाहिर ल्याएको हो। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार प्रकाशित सूचनामा शैक्षिक परामर्श तथा सम्बन्धित सेवा लिन मन्त्रालयबाट स्वीकृत र नवीकरण भएका यी संस्थाहरूबाट मात्र सेवा लिन विद्यार्थी तथा अभिभावकहरूलाई अनुरोध गरिएको छ। पोखराको फिर्के खोला रोचेर अवैध रूपमा निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन पोखरा महानगरपालिकाले दिएको समयसीमा भोलि जेठ 9 गते सकिने भएपछि स्थानीयले सामान सार्न थालेका छन्। महानगरको कड़ा चेतावनी र अन्तिम समय नजिकीयसँगै खोला आसपासका क्षेत्रमा मापदण्ड विपरीत बनाइएका घर टहरा र व्यावसायिक संरचनाका धनीहरूले आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्न थालेका हुन्। महानगरपालिकाले फिर्के खोलाको प्राकृतिक वहावलाई असर पार्ने गरी बनाइएका संरचनाहरू आफै हटाउन यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो। वीरेन्द्रनगरमा प्रथम कर्णाली पर्यटन महोत्सव शुरू भएको छ। 3 दिनसम्म चल्ने कार्यक्रममा कर्णाली प्रदेशको पर्यटन विकास प्रवर्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सम्भावनाको खोजी गरिनेछ। कार्यक्रममा छिमेकी मुलुक भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, प्रतिष्ठित बायोसेलर, संचारकर्मी, ट्राभल भ्लगर, ट्रेड प्रोफेशनल तथा पर्यटन क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ। सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी तथा यससँग सम्बन्ध व्यक्ति तथा संस्थाहरू पनि सहभागी भएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई 8 महिनापछि पक्राउ गरेको छ। गत भदौ 24 गते बाँकेको 9 बस्ता कारागारबाट फरार भएका झाझरकोटको नलगाड नगरपालिका 3 का कमल थापालाई प्रहरीले विशेष सूचनाका आधारमा नेपालगंज उपमहानगरपालिका 6 बाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका थापा विरूद्ध जबरजस्तीकरणी मुद्दामा अदालतबाट फैसला भई 4 वर्षको सजाय तथा 3 लाख रूपियाँ जरिवाना तोकिएको थियो। उनलाई कैद भुक्तानका लागि पुनः 9 बस्ता कारागार पठाइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नयाँ वर्षको अवसरमा सेन्सेलका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। उत्तरी अफगानिस्तानको वकलान प्रान्तमा भारी वर्षापछि आएको भीषण बाढ़ीका कारण महिला र बाल बालिका सहित 10 जनाको मृत्यु भएको छ। टोले न्यूजका अनुसार बाढ़ीका कारण 100 भन्दा बढ़ी आवासीय घरहरू क्षतिग्रस्त भएका छन् भने ठूलो क्षेत्रफलमा फैलिएको कृषि जमिन डुबान परेको छ। अफगानिस्तानका विभिन्न भागहरू विगत केही दिनदेखि भारी वर्षा आधीभेरी र चट्याङको चपेटामा परिरहेका छन्। त्यहाँको मौसम विभागले आगामी दिनमा पनि निरन्तर वर्षा हुने चेतावनी जारी गरेको छ। राम विस्तार गरिएको दावीका बीच इजरायली सेनाले दक्षिण लेबनानमा आक्रमण गरिरहेको छ। पछिल्लो हवाई आक्रमणमा 2 जनाको मृत्यु भएको छ। गएको अप्रेल 17 युद्ध विराम शुरू भए तापनि इजरायलले दक्षिण लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै आक्रमण र निकासी आदेश जारी राखेको छ। वाशिङटनमा लेबनानी र इजरायली प्रतिनिधिबीच भएको वार्तापछि अस्थायी युद्ध विराम 45 दिनका लागि बढ़ाइए पनि इजरायल र इरान समर्थित समूह हिजबुल्लाह बीच दक्षिण क्षेत्रमा नियमित रूपमा गोलाबारी भइरहेको छ। अब खेलकुद। आईसीसी क्रिकेट विश्वकप नेक्टो अन्तर्गत कीर्तिपुर स्थित त्रिवेणी क्रिकेट मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई 318 रनको विस्तार लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 317 रनको बलियो योगफल खड़ा गरेको हो। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई क्रिकेटमा बनाएको यो दोस्रो ठूलो स्कोर हो भने कीर्तिपुर मैदानमा हालसम्मकै सर्वाधिक योगफल हो। यसअघि नेपालले सन् 2023 ओमान विरूद्ध 310 रन बनाएको थियो। नेपालका लागि ईशान पाण्डे र उपकप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले। उत्कृष्ट ब्याटिङ गरेका ईशानले 83 बलमा 84 रन बनाए भने दिपेन्द्रले 36 बलमा आक्रमक 59 रनको योगदान दिए। ईशानले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग 110 रनको शतकीय साझेदारी गरेका थिए। कप्तान रोहित 46 रनमा आउट भए। त्यसअघि ओपनर आशिष शेखले 43 र कुशल भुर्केलले 30 रन जोड्दै टोलीलाई राम्रो शुरूआत दिलाएका थिए। अमेरिका अहिले जवाफी ब्याटिङमा उत्रिएको छ। ताजा अवस्थामा अमेरिकाले 13.5 ओभरको खेल सकेदा 3 विकेटको क्षतिमा 66 रन बनाएर खेलिरहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। निर्माण सामग्रीको मूल्य वृद्धिले आयोजनाहरू ठप्प, सरकारलाई नै 37 सर्वघाटा। तत्काल समस्या सम्बोधन गर्न संसदीय समितिको निर्देशन। जेठ 14 गते बखर ईदको सार्वजनिक बिदा। आगामी हप्ता सरकारी कार्यालयहरू लगातार 4 दिन बिदा रहने। अत्यधिक गर्मीका कारण टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका 8 जवान बेहोश। 6 जनालाई काठमाडौँ पठाउने तयारी। जेठ 11 गतेका लागि तय कंग्रेसको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यक्रम स्थगित। राष्ट्रिय सभाको बैठक जारी, विभिन्न विधेयक पेश गर्ने कार्यसूची। बेलायती राज्यमन्त्री सीमा मल्होत्रा काठमाण्डुमा नेपालमा लगानी र साझेदारी बढ़ाउने विषयमा छलफल शुरू। अफगानिस्तानमा बाढ़ीका कारण 20 जनाको मृत्यु, थप वर्षा हुने चेतावनी। युद्ध विरामका बीच दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण जारी, 45 दिने युद्ध विराम संकटमा। र त्रिवेणी मैदानमा नेपालको ऐतिहासिक ब्याटिङ, इशान र दिपेन्द्रको उत्कृष्ट अर्धशतक, अमेरिकालाई 318 रनको विशाल चुनौती। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
6: योग गरौं रहौं निरोग। पतञ्जली योगपीठ नेपाल, महिला पतञ्जली योग समिति नेपाल, पतञ्जली योग समिति नेपाल, युवा समिति नेपाल र पतञ्जली योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौं। योग शिविर हुने मिति 2083 जेठ 5 गतेबाट 7 गतेसम्म। स्थान गुञ्जनगर ग्रीन पार्क। समय बिहान 4:30 बजेबाट 6:30 बजेसम्म। समन्वय महिला पतञ्जली योग समिति चितवन, महानगर योग समिति, महिला महानगर योग समिति चितवन। आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
6: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
6: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लप एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
7: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश।
8: के हो
9: हेर त रगत रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
10: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
11: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो, आजको वडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज माया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
11: सूचना संगीत र मनोरंजन को अटूट साहिनो, यो हो रेडियो साहिनो 99.8 MHz।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: सूचना संगीत मनोरंजन को अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
1: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
0: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराऊ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
1: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
0: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश योग गरौ रहौ निरोग पतञ्जलि योग पीठ नेपाल महिला पतञ्जलि योग समिति नेपाल पतञ्जलि योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ

सूचना संगीत र मनोरञ्जनको अटो साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM
1: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त
2: हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
3: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
3: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर
6: त रगत रगत भो म त त्यस्तो हेर्न नि सक्दिन
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
6: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
6: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
9: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
2: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
9: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
9: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
11: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
12: कति राम्रो सुन्नुलाई त्यही छैन मलाई आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: Thank you.
1: 수준 아, 생기드라 모노런전 구아투 사헤노 요호 라디오 사헤노 나나비 톱로 아트 메가 헐스.

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 MHz
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो PM
2: हरे कृष्ण कृष्ण ए होला कि बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त
0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 MHz

सूचना संगीत मनोरंजन को अटो साहेनो यो हो रेडियो साहेनो 89.8 मेगाहर्ट्ज।

I'm gonna go to the hospital.

Thank you.

या मरे भोलि पल्टै भइहाल्छ दुई दिन पक्कै मर्ने हो, पक्कै जान मर्ने हो,

0: हेलो हेलो 1 2 3 चेक
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
7: देश विखण र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
10: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
12: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM
1: रेडियो साइन 89.8 MHz
12: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
13: वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं
12: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं
13: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानुपर्दछ अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो
12: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ
13: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ
12: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन इमेल info@chitawannationalpark.gov.np चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश
14: आमा एक गिलास दही खाऊ न साह्रै गर्मी हो
15: आमा मलाई दुध है
14: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
13: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
14: कहाँबाट ल्याउनुहुन्छ यो सबै
13: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
12: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलचोक
16: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क 0656-493-495
19: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
20: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
19: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी नयाँ कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
20: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको बयान, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
19: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
20: सञ्चालक
19: सुदेश श्रेष्ठ,
20: एसएनपी कम्पनीको कार्यालय,
19: बाइपास रोड, भरतपुर, चितवन।
20: मोबाइल नम्बर
19: 98550 60 359,
20: 98555 26 959।

0: गर्भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। सरकारद्वारा संविधान संशोधनको विषयमा नागरिकसँग सुझाव माग, बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूको माग, पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको मन्त्री वादीको भनाई।
1: सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र
0: लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात शुरू। नेपाल र चीन बीचको परियोजना कार्यान्वयन संयन्त्रको बैठक जून महिनामा काठमाडौँमा हुने। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत।
2: माननीय मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो।
0: सरकारद्वारा सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का। कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्छ निश्चित भएपछि मात्र दर्ता खोल्ने। निजी उद्योगीहरूलाई त्रासमा राख्न खोजेको भन्दै यातायात व्यवसायीको भने विरोध।
3: त्यसकारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ।
0: काला महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित। आईसीसी विश्वकप लीग टूको अन्तिम खेलमा भने नेपालद्वारा अमेरिका पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: निर्वाचनको समयमा पाएको जनमतको सम्मान गर्ने हो भने कुशासनलाई जरैदेखि उखलेर फाल्न आवश्यक दृढता देखाउनुको विकल्प अहिलेको सरकारसँग छैन। सुशासन र रोजगारीका लागि युवाको आकांक्षालाई पूरा गर्न नसकेमा अर्को शक्ति जन्मने भन्दै विभिन्न युवा समूहले चेतावनी समेत दिइरहेको अवस्थामा सरकारले बढ़ी सचेत भएर काम गर्नुपर्ने देखिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: सरकारले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्का गरेको छ। यातायात व्यवस्था विभागले प्रदेश स्थित सबै यातायात कार्यालयहरूलाई परिपत्र गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्का गरिदिन अनुरोध गरेको हो। यो सँगै आजबाट यातायात कार्यालयले कालो नम्बर प्लेटका गाड़ीको दर्ता रोक्का गरेका छन्। यातायात व्यवस्था ऐन 2049 सरकारलाई सवारी साधन दर्ता रोक्ने अधिकार दिएको छ। ऐनको दफा 24 वातावरणको प्रदूषण, सवारीको चाप, सड़कको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितका लागि दर्ता रोक्का गर्न मनासिब देखेमा विभागले यातायात व्यवस्था कार्यालयलाई सवारी दर्ताको रोक्का गर्ने आदेश दिन सक्ने उल्लेख रहेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वैज्ञानिक अध्ययन गरेर कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक हो भन्ने निश्चित नभएसम्मका लागि दर्ता रोक्का गरिएको बताउनुभयो। यसैबीच सार्वजनिक यातायात व्यवसायीले भने सरकारले निजी उद्योगीलाई त्रासमा राख्न खोजेको भन्दै विरोध गरेका छन्। नयाँ उद्यमी बन्न चाहने र व्यवसायमा जोड़िन खोज्ने लगानीकर्तालाई सरकारले रोक्न नमिल्ने यदि नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटोलाले सीआईएनसँग बताउनुभयो।
3: सरकारले कति समय केको लागि गरे भन्ने कुरा बुझ्दैछौ। अब आइसकेका सवारी साधन नेपालमा भन्सारबाट आइसकेका सवारी साधन वर्कसपहरूमा, कारखानामा बसहरू, मिनी बसहरू, सबै खालका गाडी बनिरहेछ नि, हाम्रो सधैँ बनिरहन्छ नि कारखानामा गाडीहरू नेपाल भित्रिसकेका हुन्छन् होइन। त्यो भित्रिसकेका गाडीहरूको हकमा पनि एउटा समस्या उत्पन्न भएको छ हुन्छ। त्यस कारणले यो कति समयको लागि केको लागि व्यवस्थापन गर्न राम्रो गर्नको लागि सरकारले गर्न खोजेको होला, तर पनि यसको समय अवधि के हो र के गर्न खोज्यो भन्ने कुरामा अझै हामी छलफलमै छौँ सबै जान्ने कुरामा।
5: यसैबीच चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म नेपालमा 8605 विद्युतीय ईभी गाड़ी आयात भएका छन्। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 12.64% कम हो। भन्सार विभागका अनुसार ईभी आयातका लागि व्यवसायीहरूले 20 अर्ब 32 करोड़ रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा 12% कम हो। लामो समयको कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात पुनः शुरू भएको छ। भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया भारत निर्यात ठप्प भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारतीय चिया बोर्डले जारी गरेको निर्देशनका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिनुभयो। नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी पुनः सहज भएको छ।
6: भारतीय टी बोर्डले 10 फेब्रुअरी 2026 दिन जारी गरेको निर्देशिका अनुरूप नेपालबाट भारत जाने नेपाली चियाको निकासी प्रभावित भएको थियो। यसको समाधानका निम्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले भारतीय पक्षसँग गरेको छलफल समन्वय र पहलबाट भारतीय टी बोर्डबाट जारी गरिएको उल्लिखित निर्देशिकालाई 19 मे 2026 संशोधन गरी विद्यमान चिया निकासी सम्बन्धी समस्या हाललाई सहज हुने भएको छ।
5: यसै गरी नेपाल र चीन बीचको परियोजना कार्यान्वयनको संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाण्डुमा आयोजना हुने तय भएको छ। बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव र चिनिया पक्षबाट नेपालका लागि चिनिया राजदूतले सह अध्यक्षता गर्नेछन्। यसै अवधिमा नेपालले नर्वे र स्विजरल्याण्डसँग पनि द्विपक्षीय परामर्श संयन्त्रको बैठक आयोजना गर्ने मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभामा महिला सांसदहरूले बजेटमा महिलाको पहुँच वृद्धि गर्न माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा आज भएको छलफलमा सांसदहरूले महिलाका सवालमा बजेटको आकार नै न्यून हुने गरेको बताएका हुन्। सांसद रीमा विश्वकर्माले बजेटमा पहुँच वृद्धि गर्नुपर्ने माग गर्नुभयो।
7: अब राष्ट्रिय बजेटको 1% पनि छैन रहेछ भनेपछि अब त्यो हाम्रो जुन जनसंख्या छ, कुल जनसंख्याको हाम्रो प्रतिनिधित्व जति छ त्यसलाई त्यो प्रति हामीलाई उपलब्ध गराइएको बजेट कसरी एड्रेस गर्छ होइन, त्यो पनि एउटा एकदम चिन्ताजनक विषय देखेँ मैले। लैङ्गिक हिंसाको कुरादेखि लिएर सबै आङ्गलबाट बाल हिंसाको कुरा हेर्ने हो भन्दाखेरि त्यसको डेटा चाहिँ बढेको देखिन्छ, तर हाम्रो बजेट चाहिँ गएको वर्ष भन्दा यो वर्ष झन् घटाएर।
5: बैठकमा महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले आफ्नो मन्त्रालयले पहुँचमुखी सबै अनुदान पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ। विगतमा पहुँच र प्रभावका आधारमा मन्त्रालयबाट विभिन्न संस्थाहरूलाई अनुदान वितरण गर्ने गरिएकाले त्यसलाई हटाउने साहसिक निर्णय लिनु परेको मन्त्री वादीको भनाइ थियो।
1: साहसिक र आवश्यक सुधारहरूको कदम अगाडि बढाएका छौं र मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य र बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको छ र सीमित स्रोत बीच सबै अपेक्षा र आवश्यकतालाई एकैपटक सम्बोधन गर्न सम्भव नभएकाले केही आकांक्षा तत्काल पूरा गर्न र नसकिएको र यथार्थ यहाँ स्पष्ट गर्न चाहन्छु।
5: मन्त्रालयको कुल बजेटको ठूलो हिस्सा प्रशासनिक कार्य, बाल सुधार गृहको व्यवस्थापन र सामाजिक सुरक्षा जस्ता अनिवार्य दायित्वको क्षेत्रमा खर्च हुने अवस्था रहेको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले यादवको पक्षमा मतदान गरेका थिए। नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेशसभा कार्य संचालन नियमावली 2075 नियम 143 उपनियम 940 बमोजिम उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो। प्रदेशसभामा उपस्थित 100 जना सांसद मध्ये उहाँको पक्षमा 62 मत र विपक्षमा 36 मत परेपछि
2: मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपालको संविधानको धारा 188 उपधारा 2 तथा प्रदेश सभाका सञ्चालन नियमावली 2075 उपनियम 4 प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा जम्मा 62 मत परेको र उक्त संख्या नेपालको संविधानको धारा 188 उपधारा 3 बमोजिम प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले मान्य मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
5: बाजुराको हिमाली गाउँपालिका तीन लामपाटामा भएको सीमा विवादमा आज आन्दोलनरत पक्ष र प्रशासन बीच सहमति भएको छ। सहमति अनुसार घटनाको स्थलगत अनुगमन गरिने, दोषीलाई कानूनी दायरामा ल्याइने र लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराइनेछ। घाइतेहरूको उपचार खर्च पनि पीड़क पक्षले बेहोर्ने उल्लेख रहेको छ। यस्तै विस्थापित परिवारलाई सुरक्षित स्थानमा राख्ने, नष्ट भएको प्रहरी चौकीको निर्माण सामग्रीको क्षतिपूर्ति गरेर निर्माण कार्य अघि बढ़ाउने सहमति भएको बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले सीआईएनसँग बताउनुभयो।
8: छुट्टै त्यसको अध्ययन गर्न, सीमा हेर्न एउटा माथिबाट केन्द्रबाट एउटा समिति बन्ने भन्ने खालको छ। अर्को चाहिँ यहाँ त हामीले बाजुरा खण्डमा कर्णाली राजमार्गमा रहेको अवरोध आज खुलायौं। सम्झौता त अब माथि भएको आक्रमणका आक्रमणकारीहरूलाई कारवाही गर्ने, कानूनको दायरामा ल्याउने ती शर्तहरूमा खुलेको छ। केन्द्रबाट त यो सीमा सम्बन्धी राम्रो अध्ययन गरेर केही सुझाव प्रस्तुत गर्नलाई बन्द होला। अहिले राजमार्ग सुचारू भइसक्यो।
5: सरकारले संविधान संशोधनका विषयमा नागरिकसँग सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन गर्ने निर्णय गरेको जनाएको छ। सरकारले नेपालको संविधानमा आवश्यक सुधार र संशोधनका विषयमा 7 दिनभित्र सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू सूची तथा मन्त्री परिषदको कार्यालयले आज सूचना जारी गर्दै सबै नेपालीलाई लिखित सुझाव पठाउन आग्रह गरेको हो। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न बनेको कार्यदलले सबै नागरिकको सहभागिता सुनिश्चित

0: 18 रनको लक्ष्य पछ्याएको अमेरिकाले 41 ओभर दुई बलमा 195 रन बनाउँदा सबै विकेट गुमाएको हो। र आजदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा भएको खेलमा नेपाल भारतसँग 2-1 सोझो सेटमा पराजित भएको हो।
1: अझै पनि धेरै नागरिक एक गाली पानीका लागि घण्टौं हिँड्न बाध्य।
2: अहिले धेरै जस्तो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर मिक्सिमको काट पनि एउटा मुख्य काट पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घण्टा लाएर पानी जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानी।
1: सल्यानका उच्च भूभागमा अहिले पनि खानेपानीको चरम अभाव, रिपोर्टसँगै खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मान लगायतका विषय बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरी तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घर बने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारले दिगो विकास लक्ष्य अनुसार सन् 2030 सबै नागरिकको घर घरमा स्वच्छ खाने पानी पुर्याउने लक्ष्य लिएको छ। एक घर एक धाराको प्रतिबद्धता पटक पटक दोहोरिँदै आए पनि अझै पनि धेरै नागरिक एक गाग्री पानीको लागि घण्टौं हिँड्न बाध्य छन्। सल्यानको उच्च भूभागहरूमा पनि त्यस्तै अवस्था छ।
5: सल्यानको सर्वनगरपालिका 11 खैराबाङका वीरेन्द्र बस्नेतका लागि पानी ल्याउनु दिनहुँको संघर्ष जस्तै भनेको छ। हरेक बिहान 1 घण्टा उकालो ओह्रालो हिँडेर पानी बोकेर घर फर्कनुपर्छ। पानीकै अभावले घरेसी काम, बालबालिकाको पढ़ाई र सरसफाईमा समेत असर परेको छ भने बसाईसराई गर्नेको संख्या पनि बढ़ेको उहाँको भनाइ छ।
2: अब हामी आशावादी केमा छौं भने यो काम छिटै होस् होइन, सहजतापूर्वक छिटो भयो भने हामीलाई सस्ता पानीको सहजता हुने, किनभने हाम्रो पानीको निकै समस्या छ। अहिले धेरै जस्तो मान्छेहरू त्यहाँबाट गाउँ छोडेर बाहिर मिक्सिमको काट पनि एउटा मुख्य काट पानी नै हो। तपाईँको हामीहरू लगभग तपाईँको पहिले त 1-1.5 घण्टा लाएर पानी जान्थ्यौँ, अहिले पनि तपाईँको 1 घण्टा त लाग्छ नि पानी।
5: सर्वनगरपालिका 11 हिमुचाकी स्थानीय सुषमा बुढाथोकीका अनुसार पानीको कमीले सरसफाई, तरकारी खेती र फलफूल खेती समेत प्रभावित हुँदै आएको छ। गर्मी याममा समस्या झन चर्किने गरेको उहाँको भनाइ छ।
6: त्यो पानीकै समस्या हो, तारा छ पानी ल्याउँदा नि सरसफाईमा अब पुग्दैन पानी, कस्तोलाई पानी खाने, अब घर सरसफा गर्नुपर्छ, पानीमा तारा छ।
5: पानी अभावका कारण विशेष गरी महिला र ज्येष्ठ नागरिक बढ़ी प्रभावित हुँदै आएका छन्। खैराबाङ सामुदायिक खानेपानी आयोजनाको काम शुरू भएपछि भने खानेपानी अभाव झेल्दै आएका सार्वनगरपालिका वडा नम्बर 1, 11 र 12 का बासिन्दा भने उत्साहित भएका छन्।
7: मेरो नाम सुतलाल थापा। त्यो समस्या त पहिलेदेखिबाट भन्नाले भिरको बाटो थियो, त्यो भिरको बाटो त्यहाँको पानी सुकेर अहिले लगभग कृषिया खोलाबाट हामीले सानो पानी ल्याएका छौँ, पालो पनि पाउँदैन, नुन झन्डो सोरो सबै हामी काफीतिर आउनु पर्ने हुन्छ।
8: सानो पानी लिन जान्छ भनेर 3 बजीतिर उठ्यो, फेरि आयो एक गाग्री पानी लग्यो,
9: पालो आएपछि भर्ने नत्र पनि अर्को दिन भर्ने, बर्खाभरि यता माथिबाट आउँछ र माथि भल आउँछ अनि त्यही भलको पानी पनि खाने हुन्छ, पानी परेला बर्खा। अब
10: तर आजसम्म पानी आएको छैन, हामीले यति साह्रो गाह्रो छ कि पानीको लागि, हाम्रो छोराछोरीलाई न प्याम दिन सक्छौँ हामीले, न बिहान पढाउन सक्छौँ होइन न।
5: शारदा नगरपालिकाले 55 करोड़ रूपियाँ भन्दा बढ़ीको लागतमा जर्को खाने पानी आयोजना अघि बढ़ाइरहेको छ। करिब 25 करोड़ 43

0: लाख रूपियाँ लागत अनुमान गरिएको खैराबाङ सामुदायिक खानेपानी आयोजना मार्फत शारदा नदीबाट करिब 5 किलोमिटर माथि पानी तानेर झण्डै 1200 घर धुरीलाई सुरक्षित खानेपानी सेवा पुर्याउने लक्ष्य राखिएको छ। नगर प्रमुख प्रकाश भण्डारी:
1: यसले शारदा नगरपालिकाको 1 नम्बर 11 नम्बर र 12 नम्बरका सबै बस्तीहरूमा पानीको खानेपानीको शुद्ध पिउने पानीको व्यवस्थापन हुन्छ।
0: यस आयोजना 2084 भदौ 7 गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण व्यवसायी प्रवीर डागीका अनुसार निर्माण कार्य तीव्र रूपमा अघि बढ़िरहेको छ र 18 महिनाभित्र काम सम्पन्न हुने उहाँको भनाइ छ।
2: यो राज्यको स्थिति मध्यपुरको यो युद्ध यसको बावजुद पनि हामी सेड्युलमै काम गरिरहेका छौँ। अब
0: कर्णाली प्रदेशको एक घर एक धारा नीति अनुसार संलग्नमा 55 भन्दा बढ़ी लिप्ट सहितका खानेपानी आयोजना सम्पन्न भइसकेका छन्। यो आयोजना पूरा भएपछि स्थानीयको दैनिक जीवन सहज हुनुको साथै तरकारी तथा फलफूल खेती विस्तार भई गाउँमै रोजगारी र बसोबासको वातावरण बलियो हुने अपेक्षा गरिएको छ। प्रदीप घरती मगर, सीआईएन रेडियो शारदा सल्यान।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। खेतीपाती धानिरहेका महिला किसानको पहिचान र सम्मानको कुरा।
4: कुटो कोदाली हेर्नै पर्यो, घर भए जिल्ला नै पर्यो, अन्त पुरुषकै मान्ने चार त अलि भयो भन्दा र उइमोला लाउँदा महिलाकन त्यही बेला ढेकी चुलासम्म
3: 70% भन्दा बढ़ी महिला किसानले खेती धान्दै रिपोर्ट सहितको विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5253।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: टेसो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. राष्ट्रिय कृषि गणना 2078 का अनुसार नेपालमा 62% घर परिवार कृषि पेशामा आबद्ध छन्. तीमध्ये 32% किसान परिवारको मूल नेतृत्व महिलाले गरिरहेका छन्. खेतीयोग्य जमीनमा महिलाको कानूनी स्वामित्व भने 34.4% मात्र छ. 70% भन्दा बढ़ी महिला किसान रहेको नेपालमा महिला किसानको पहिचान र सम्मानको बारेमा भने निकै बहस गर्नुपर्ने देखिएको छ.
4: नेपालमा खेतीपातीको मेरुदण्ड महिलाहरू हुन्. बिहान घर धन्दा, त्यसपछि खेतबारी, पशुपालन, घाँस दाउरा र परिवारको हेरचाह, यी सबै जिम्मेवारी महिलाकै काँधमा हुन्छन्. तर किसानको पहिचान, स्वामित्व, तालिम र सरकारी सेवामा पहुँच भने अझै पुरुष केन्द्रित छ. बाजुराकी धर्मा विकको अनुभवले यही भन्छ.
5: पुरुषले हल भयो भने दिन खन्नै पर्यो, भिटो खन्नै पर्यो, हामीले कुटो कोदाली हेर्नै पर्यो, भर भाइटी ल्याउनै पर्यो. अन्त पुरुषकै मान्यता अन्त हल भयो भन्दा र उइमुला लाउँदा महिलाको त्यही यसलाई बेलादेखि चुलासम्म लिपपोतर नामको महिलाकै काम. त्यहाँ पनि महिलाको जसगुन हुँदैन. खेती किर्चानीमा कोतकको बिउ चाहिने हो, जेठदेखि र कार्तिकसम्म कैतक खेती लाइन हो, कैतक भन्ने महिलाको नै थाहा हुन्छ. पुरुषले त हलाउड मात्र हुमाइदिँदा.
4: रामेछापकी प्रतिमा घिमिरेको अनुभव पनि उस्तै छ. घरको खेतीपातीको सबै जिम्मेवारी उहाँमाथि छ, तर खेतीपातीका लागि निर्णय गर्ने अधिकार उहाँलाई छैन. पशु पन्छी बेचबिखनदेखि कृषि उपज बेचेपछिको कमाई आफैसँग राख्ने छुट पनि उहाँलाई छैन.
6: महिलाहरूले कृषिमा धेरै भूमिका खेले तापनि उनीहरूलाई अझै पनि किसानको दर्जा दिन सकिएको छैन. महिलाको नाममा जग्गाको स्वामित्व एकदमै न्यून देखिन्छ. अनि कृषि कार्यको लागि चाहिँ कुनै पनि एउटा निर्णय लिनुपर्दा चाहिँ महिलाभन्दा पनि बढी पुरुषहरूको बढी प्राथमिकता दिइन्छ. महिलाहरूले चाहिँ दोहोरो भूमिका खेलिरहनुपर्छ. किसानको खेतमा गएर खेतको काम पनि गर्नु पर्यो, अर्को भनेको चाहिँ घर आएपछि काम.
4: कृषि अर्थ विश्लेषकहरूका अनुसार पछिल्लो समय नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि गाउँको कृषि प्रणाली महिलाले धानेका छन्, तर नीति निर्माणदेखि किसान परिचय पत्रसम्म महिलाको उपस्थिति कमजोर छ. कृषि पेसामा सक्रिय मोरङ्की गोमा नेपालको किसान परिचय पत्र अहिलेसम्म छैन.
7: महिलाहरूको दोहोरो तेह्रो जिम्मेवारी गौण रहन्छ, किनभने पुरुषहरू घरमुली हुन्, उनीहरूले काम गरेर उनीहरू किसान भए. तर महिलाहरू बिहान 4 बजे उठेदेखि राति 10 बजेसम्म घरको सामान्य कामहरू जस्तो देखिँदैन. खाना पकाउने, घर सफा गर्ने, गाई बस्तुको स्याहार चाकर गर्ने, कुखुरा बाख्रा यी आदि अत्यन्तै लुकेका थुप्रै कामहरू हुन्छन्, उनीहरूलाई गौण रूपमा लिएको हुन्छ.
4: कृषि तालिम र सरकारी कार्यक्रममा समेत महिलाको सहभागिता न्यून छ. खेतीपातीमा महिलाको भूमिका अग्रस्थानमा भए पनि सुविधा लिने ठाउँमा पुरूष नै अगाडि देखिन्छन्. यही कारणले महिलाको किसान पहिचान नै गुमेको रामेछाप मन्थलीकी पार्वती पाठक बताउनुहुन्छ.
8: महिलाले काम गरेका हुन्छन्, तर उनीहरूले चाहिँ त्यो अगाडि बढ्ने मौका पाएका हुँदैनन्. कृषिमा पनि त्यस्तो भएको छ, किनभने खेतीपाती यताउति कुरामा महिलाहरू नै अगाडि छन्, तर त्यो सुविधा लिने ठाउँमा र त्यहाँ नाम आउने ठाउँमा चाहिँ महिला पछाडि दिन्छन्. त्यो चाहिँ अब पुरुष प्रधान देश भएर हो कि अब हाम्रो समाजै अशिक्षित भएर हो कि यो चाहिँ महिलाहरू पछाडि दिन्छन्. त्यो चाहिँ पुरुष प्रधान समाजै भएर हो. जति नै अब हाम्रो यो विकसित भए पनि अब जति पनि सुविधा भन्न स्वतन्त्र भए पनि महिलाहरू अहिले पनि पछाडि नै छन्. जे होस् महिलाहरूलाई पुरुषले अगाडि आउन अघि दिएकै छैन जस्तो लाग्छ.
4: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गण्डकी प्रदेशमा महिलाको कृषि जग्गा माथिको पहुँच सबैभन्दा बढी 38.5% छ भने कर्णालीमा सबैभन्दा कम 28.7% मात्रै रहेको छ. सरकारले सन् 2030 महिलाको कृषि भूमिमा पहुँच 40% पुर्याउने लक्ष्य लिएको छ. तर लक्ष्य पूरा गर्न कानूनी स्वामित्व मात्रै होइन, सामाजिक सोच परिवर्तन पनि आवश्यक पर्ने अधिकार कर्मीहरू बताउँछन्. महिलालाई किसानका रूपमा आधिकारिक पहिचान दिने, कृषि तालिममा प्राथमिकता दिने, सहुलियत ऋण र प्रविधिमा सहज पहुँच सुनिश्चित गर्ने नीति प्रभावकारी रूपमा लागू हुनुपर्ने सरकारवालाहरूको भनाइ छ. सन्तोषी रावल, CIN, काठमाडौँ.
2: Thank you.
3: कृषिमा महिलाको अवस्था र महिला किसानलाई दिइने अनुदानको तथ्याङ्क सरकारसँग पनि छैन। कृषि मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठसँग साथी सन्तोष गन्धर्वले कुराकानी गर्नुभएको छ।
9: पहिला त्यति थिएन र अहिले चाहिँ ती विवरणहरू सबै निकायबाट कति कति गएको छ, कुन किसानले अथवा कुन फर्मले लगेकोसम्म विवरण छ, त्यो भएकोले गर्दाखेरि त्यो विवरणहरू चाहिँ पहिलेको जस्तो होइन, अहिले चाहिँ ती विवरणहरू पाउन सकिन्छ। अहिले त्यहाँ त्यसको वेबसाइटमा पनि सम्बन्ध आयोजनाको वेबसाइटमा अनि विभागको पनि अब सायद सम्भवतः त्यो उहु किसानहरूको चाहिँ उहाँहरूको विवरण वेबसाइटमा र अथवा चाहिँ बुकले निकालेको अवस्था छ। त्यो भएकोले त्यहाँबाट त्यो अहिलेको चाहिँ भन्न चार पाँच वर्षको चाहिँ अनुदानको विवरण चाहिँ त्यसमा चाहिँ पाउन सकिन्छ।
10: जस्तो गत वर्षको अनुदानको विवरण या त संख्याको हिसाबले हेर्यो भने मन्त्रालयमा के खालको तथ्याङ्क छ, कति फर्महरू या त कति संख्याले अनुदान लिए भन्ने केही तथ्याङ्क छ त?
9: गत वर्ष कुरो गर्दाखेरि अब मन्त्रालयमा त अब ठ्याक्कै त्यो भनौँ न क्युमुलेटिभ रूपमा त मन्त्रालयमा त सायद छैन जस्तो लाग्छ मलाई। अरू इन्डिभिजुअल प्रत्येक आयोजनाको चाहिँ छुट्टा छुट्टै त्यो चाहिँ यहाँहरूले हार्ड कपी अथवा उहाँहरूको वेबसाइटमा पनि छ होला, त्यो वेबसाइटमा भिजिट गऱ्यो भने हामीले भेट्न सकिन्छ।
10: तपाईँले भने जस्तो चाहिँ मन्त्रालयले हरेक वर्ष जस्तो ठूलो मात्रामा रकमहरू अनुदानका रूपमा वितरण गरेको भन्ने पनि आइरहन्छ, तर यो अनुदान जसरी उपलब्ध गराइन्छ त्यसको प्रक्रिया र त्यसको मापदण्ड र त्यसको पारदर्शितामा प्रश्नहरू पनि उठ्ने गरिरहन्छन्। तपाईँले भने जस्तो चाहिँ स्थानीय सरकार प्रदेश र सम्बन्धित निकायले अनुदान बाफतको रकमहरू वितरण गर्ने भावनाले मन्त्रालयसँग चाहिँ कुनै तथ्याङ्क आउन नसके हो?
9: अब यसमा चाहिँ यस्तो छ सर, अब जस्तै स्थानीय तहको त वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन, स्थानीय र संहिता पछिको के अरे स्थानीय र प्रदेशबाट चाहिँ जुन किसिमको पहिला जुन संहिताभन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ सङ्घीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपन्थी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन सङ्घीय निकायहरूले चाहिँ मैले अघि नै भने आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ सङ्घीय निकायहरूबाट चाहिँ वितरण भएको अथवा सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ अघि नै पनि मैले भनी पनि सकेँ, त्यसको चाहिँ अब बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुनसक्छ होइन, तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ सङ्घीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले प्रत्येक वर्ष वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था आउँछ।
3: सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोका गर्दै कुन ठाउँमा कति सार्वजनिक यातायात आवश्यक पर्ने निश्चित भएपछि मात्र दर्ता खोल्ने सरकारले जनाएको छ। लामो कूटनीतिक प्रयासपछि नेपाली चिया भारत निर्यात हुन फेरि शुरू गरेको छ। नेपाल र चीनबीचको परियोजना कार्यान्वयन संयन्त्रको तेस्रो बैठक आगामी जून महिनामा काठमाडौँमा हुने भएको छ। बजेटमा महिलाको पहुँच वृद्धि गर्न महिला सांसदहरूले आज माग गरेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत प्राप्त भएको छ। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गतको अन्तिम खेलमा नेपालले अमेरिकालाई 122 रनले हराएको छ र काबा महिला भलिबल च्याम्पियनशीपमा नेपाल भारतसँग पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सूचना संगीत र मनोरञ्जनको अटो साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडल नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। साथै बीबीए र बीबीएसको लागि 50% छुट सहित बीबीएको 4 वर्षको लागि ₹4,50,000 र बीबीएसको लागि प्रति वर्ष ₹12,500 दरले धमाधम भर्ना भइरहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि मोडल नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ फोन नम्बर 49553004 49556592।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौं नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैंडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिनोको जनहितमा जारी सन्देश।
3: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना। विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अंग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि प्रारम्भ वितरण भइरहेको जानकारी गराइन्छ। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
4: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
10: नानी के भयो, किन रहेको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
10: ल छोरी, के गर्ने त? कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
11: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छ नि।
12: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
11: सम्पर्क नम्बर 98-450-82-997,
13: 98-550-10-997।
14: डिभिजन वन कार्यालय भरतपुर चितवनको अनुरोध।
15: गर्मीयामको सुक्खा मौसममा वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले यसबाट जनधन, वन, वन्यजन्तु तथा जैविक विविधताको ठूलो क्षति हुन सक्दछ। त्यसैले वन डढेलोबाट बस्न निम्न तरिकाहरू अपनाऊ।
14: बस्ती तथा वन जंगलको छेउछाउमा आगो नबालौ।
15: चुरोट बिडी खाएर आगो सहितको ठुटा जहाँ तही नफालौ।
14: सामुदायिक वन, कबुलियती वन, उपभोक्ता समूहहरूले वनमा भएका पात पतिङ्गर तथा सोत्तर सफा गरी अग्निरेखा निर्माण गरौं।
15: वनभोज जाँदा सकेसम्म वन जंगल बाहिर जाने गरौं। वनभोज सकिएपछि आगो राम्ररी निभाऊ।
14: नजिकको वन क्षेत्रमा आगलागी भएमा उपभोक्ता, वन कर्मचारी एवं प्रहरी प्रशासनको सहयोगमा निभाऊ।
15: वनमा आगो लगाउनु दण्डनीय अपराध हो। डढेलो लगाउने व्यक्तिलाई पहिचान गरौं र कानूनी कार्यवाही गरौं।
14: सकेसम्म वनमा डढेलो लाग्न नदिऊ। लागिहालेमा सबै मिली तुरुन्तै निभाऊ। आफू बस्न वनलाई बचाऊ।
15: कोही कसैले जानी जानी राष्ट्रिय वनमा आगो लगाउने अपराध गरे गराएमा बिगो नोक्सान भएको रुख बिरुवाको मूल्य असुल गरी ₹60,000 जरिवाना वा 3 वर्षसम्म कैद वा दुवै सजाय हुनेछ। खबरका लागि प्रहरीको फोन नम्बर 100 डिभिजन वन कार्यालय चितवनको मोबाइल नम्बर 98-550-92-222, 98-550-57-215 खबर गरौ।
14: डिभिजन वन कार्यालय भरतपुर चितवन र रेडियो साहिनको जनहितमा जारी सन्देश।
16: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
17: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल lok.logic2@gmail.com।
16: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोल्युसन।
18: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
21: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
20: हे दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
21: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडेमा, प्रोप्राइटर कृष्ण न्यौपाने, मोबाइल 98452-049-86।
0: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको
0: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
21: नेपाल सरकार विज्ञापन बोर्ड। अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिन्छु भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
22: लिन्छैमा चाहिँ होइन, बजेटेड रिकमेन्डेसन एन्ड ओक्स बाटो लिइहालो न, मैले त त्यही बाटो लिएको, अहिलेसम्म राम्रो चलिरहेछ।
21: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
23: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
21: प्रोप्राइटर अमित परसाई, भटभटी रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो, मोबाइल 98-550-82-751।
24: ए दाई, ए दाई, फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राली कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि, बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सेवा लिन जानु गैर कानूनी हो।
25: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
24: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि, त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
25: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको ब्याङ्क भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
24: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ, तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
25: सञ्चालक
24: सूर्य श्रेष्ठ,
25: एसएनपी कम्पनीको कार्यालय,
24: बाइपास रोड, भरतपुर, चितवन।
25: मोबाइल नम्बर
24: 98550-60-359
25: 98-550-26-959।
26: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: Why I live on the Nuncha Radio Sinus 89.8 MHz.
1: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध वन्य जन्तुको शिकार गर्ने पक्रने पाल्ने ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं। मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्काउने लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
1: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
2: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय
1: हितमा जारी सन्देश।
3: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी
4: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: सूचीले भ्रमण गरे लगत्तै प्रदर्शन आयोजना गरिएको हो। यो
1: माया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ।

0: सार्वजनिक ऋणको अनुपात सकेसम्म बढ्न नदिने अर्थमन्त्रीले बताएका छन्। राजस्वको स्रोतले नधान्ने हुँदा ऋण लिनु अनिवार्य भएको तथापि त्यसलाई आर्थिक वृद्धिसँग जोड्ने योजना उनले सुनाएका छन्। हाल नेपालको सार्वजनिक ऋण कुल गारहस्थ उत्पादनको 48% पुगिसकेको छ। एक रिपोर्ट। गत वर्षको असार मसान्तमा 26 खर्ब 74 अर्ब रूपियाँ बराबर रहेको सार्वजनिक ऋणको रकम चैत मसान्तसम्म आइपुग्दा 29 खर्ब 33 अर्ब रूपियाँ पुगिसकेको छ। यो अवधिमा डलरसँग नेपाली मुद्राको अवमूल्यनकै कारण पनि 1 खर्ब 15 अर्ब रूपियाँको घाटा लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणमा देखिन्छ। तथापि थप ऋण नलिकन बजेट बन्न नै नसक्ने अवस्था रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिलाई जानकारी दिए।
1: क्षेत्रमा खर्च नगर भन्न चाहिँ एकदमै मुनासिब छ, तर ऋणै नलियो भन्नुभयो भने चाहिँ फेरि ठप्पै हुन्छ सबै कुरा। देशमा हामीले 1330 अर्बको अनिवार्य दायित्व थियो गत साल, राजस्व उठ्या थियो जम्मा 1180 अर्ब। आखा जिम्म गरेर यो राज्य सुत्ने हो भने पनि हामी घाटामा छौँ, ऋणै लिनुपर्छ सुत्नको लागि पनि, तर विकास निर्माणका सबै गर्नको लागि आन्तरिक ऋण र वैदेशिक ऋण नै लिनै पर्ने बाध्यात्मक अवस्थामा छौँ। तर त्यसलाई सदुपयोग गर्यो भने यो आफैमा ठूलो कुरो होइन, यद्यपि
0: तर यसपालिको बजेटबाट सार्वजनिक ऋणको अनुपात चाहिँ सकेसम्म बढ्न नदिने वाचा पनि मन्त्री वाग्लेले गरेका छन्।
1: हामी असाध्यै अनुशासित रूपमा जानुपर्ने हुन्छ, यदि भन्दा हुँदै पनि एलडिसिजहरू वा लो इन्कम कन्ट्रिजहरूको अनुपातमा चाहिँ हामी 68-50% जति हुने गरेको छ, हामी 42-43 छौँ र यस पटकको बजेटमा हामीले त्यसलाई सकेसम्म नबढाउने, बढ्यो भने पनि नगण्य हिसाबले मात्र त्यो अनुपात बढ्ने आकलन गरेका छौँ। किनभने पुराना ऋणहरू पनि तिर्दै जान्छ, यसपालि थप्ने ऋणलाई चाहिँ अर्थतन्त्रको वृद्धिसँग गाँसेर हेर्दा त्यो अनुपात लगभग हाराहारीमा रहने नभए उस्तै पर्यो भने चाहिँ घट्ने पनि त्यसको आकलन पनि गरेका छौँ।
0: अर्थमन्त्रीले वृद्धिलाई तेज बनाएर अर्थतन्त्रको आकार नै ठूलो बनाउनेतर्फ सरकारको ध्यान गएको बताए। यो वर्ष नेपालको अर्थतन्त्रको आकार जीडीपी 66 खर्ब रूपियाँको हाराहारीमा पुग्ने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। जीडीपीको 1/3 हाराहारीमा बजेट बन्न सक्ने अर्थमन्त्रीले जनाएका छन्। प्रसंग अझै बजेटकै। अर्को साता सार्वजनिक हुने यस वर्षको बजेटमा उद्यमी तथा मध्यमवर्गीय परिवारलाई लक्षित प्राथमिकता रहने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउँदै आएका छन्। सत्ताधारी पार्टीको वाचापत्र एवं सरकारका कार्ययोजनामा पनि त्यस्तै विषय परेका छन्। अहिले मध्यपूर्वको युद्धले इन्धनको मूल्य बढ्नासाथ नेपालमा पनि महँगी बढ्ने प्रक्षेपण गरिएका छन्। यस्तो बेला सरकारले कसरी राहत दिन सक्ला भनेर साथी फणीन्द्र दाहालले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई सोधेका छन्।
2: रोजगारी दिने, त्यस्तै गरी कन्जम्पसन बढाउने, अनि ट्याक्स छुटबाट पनि कस्तो होइन उनीहरूको कन्जम्पसन बढाउन सकिन्छ, अनि सोसल सेक्युरिटीमा तल्लो वर्गलाई हामीले अलि स्ट्रङली फोकस गर्ने गरेका छौँ, मध्यम वर्गलाई पनि मिनिमम यहाँभन्दा तल जान्न है भनेर इन्स्योर गर्यो भने उनीहरू कन्फिडेन्टली चाहिँ इन्कम र कन्जम्पसन गर्न सक्छन् र त्यसले इकोनोमीलाई चलायमान बनाउन सक्छ भन्ने हो। र अहिले अर्थमन्त्रीज्यूले गर्न खोज्नु भए पनि एउटा करबाट राहत दिने, अरू कुरो चाहिँ उद्योग व्यवसायमा इन्भल्भ हुनको लागि पनि विभिन्न सहुलियतहरूबाट इन्करेज गर्ने र मध्यम वर्ग विस्तार भएपछि अर्थतन्त्रको आधार अलिकति बलियो हुन्छ भन्न खोज्नु भए जस्तो लाग्छ।
3: अब यही आयकर छुटको कुरा गर्दा केही वर्ष सीमा छुट त्यो गर्ने कुरा केही वर्ष यता सरकारले बढाएको देखिँदैन, त्यो हेरफेर गर्न सकिने अवस्था छ?
2: यो चाहिँ गर्नुपर्ने नै हो होइन। 2-3 वर्ष अगाडिसम्म हाम्रो कस्तो भने इन्डियाको र हाम्रो चाहिँ उतातिर पनि व्यक्ति दम्पतिलाई जति छुट हुन्थ्यो यता पनि करिब त्यति नै हुने गरेका थियो। पछि उनीहरूको अलिक बढी माथि आइसकेका छ, गत 3 वर्ष अगाडिदेखि होइन, त्यति बेलादेखि नै हामीले नेपालमा पनि यो कर छुटको जुन चाहिँ लिमिट बढाउनुपर्छ, अलिक बढी छुट दिनुपर्छ भनिएकोमा पहिलाको सरकारहरूले छुट दिन नसकेको कारण के हो भने एउटा जहाँबाट कर अलि धेरै उठाउनु पर्ने हो त्यहाँ चाहिँ उठाउन नसक्ने होइन, त्यसमा यो चुहावट अनि मिलिमाटो लगायतकोले नउठ्ने, अनि राजस्व कम हुने भएपछि के गर्ने त भन्दा यो आइराखेकोलाई कर छुट दियो भने त यो जति आइरहेको छ त्यो त घट्ने हो भन्ने लाइनमा निरीयताको कारणले
3: त्यही यसमा अहिले पनि अब अपेक्षा अनुसार त राजस्व संकलन भइरहेको छैन नि त। अनि यो सीमालाई कतिसम्म लचक भएर सरकारले बढाइदिन वा त्यो गर्न सक्छ विस्तार गर्न?
2: अहिलेको सिनारियो एकदमै फरक हो। नयाँ सुरुवात गरिरहेको अवस्थामा यो राजस्व संकलनमा इन्टरभेन्सन गर्ने हो भने हाम्रो चाहिँ अहिलेकै शिथिल इकोनोमीको अवस्थामा पनि करिब 20 खर्ब राजस्व सजिलै उठ्नु पर्ने हो कि, जताततै चुहाउट छ। अब हामी पब्लिकले नै पनि कर तिर्नुपर्ने, तिर्दैनौँ किनभने तिर्नै पर्दैन। म इलेक्ट्रोनिक सामान किने 20,000 भने मलाई भ्याट बिल मैले माग

0: वा चाहिँ भ्याटबिल दिँदैन सबैलाई भन्नुभयो होइन ठुला व्यापारीहरूले त कर छली गरेको अदालतले नै अर्बौं जरिवाना तिराएको त्यस्तो छ नि यो सबले के देखाउँछ भने हाम्रो कर राजस्व उठाउने पे सम्भावना एकदमै ठुलो छ त्यो उठाउन नसकेको नचाहेको र मिलिमतो आफैले लाभ लिएर एउटा सेटिङमा राजस्व छलेको अवस्थाको कारणले हाम्रो राजस्वको आकार सानो देखिएको हो त्यसै अहिलेको सरकारले राजस्व यो चाहिँ रेभेन्यू एडमिनिस्ट्रेसनमा अलिकति इफिसियन्टली काम गर्ने हुना साथै त्यो अटोमेटिकली आउँछ
1: अनि अब यही बेला कर्मचारीहरूले पनि तलब वृद्धिको अपेक्षाहरू राखेका हुन्छन् अहिलेको सरकारले त्यो गर्न सक्छ
0: गर्न सक्छ र आवश्यक छ अब अहिले त कस्तो भने अरू कुराहरूबाट कटौती गरेर भए पनि कर्मचारीको तलब भत्ता सुविधा बढाउनुपर्छ
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मिनबहादुर श्रेष्ठ साथी फणिन्द्र दालसँग कुरा गर्दै अर्को प्रसंग कास्की जिल्ला अदालतले आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने विरूद्धका अभियोगमा सम्पत्ति शुद्धिकरण तथा संगठित अपराधका अभियोग हटाउने आदेश दिएको छ उनी तथा अन्य प्रतिवादी विरूद्ध अब सहकारी ठगी सम्बन्धी अभियोग मात्र कायम हुने आदेश भएको अदालतका श्रेष्ठदान राजन खनालले जानकारी दिएका छन्
3: सूर्यदर्शन सहकारीको मुद्दामा संगठित अपराध सम्पत्ति शुद्धिकरण र केही प्रतिवादीहरूको हकमा राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुर समेतको अभियोग दाबी थियो त्यसमा सरकारी विरुद्ध कार्यालयबाट अभियोग पत्र संशोधनको निवेदन प्राप्त भएको थियो र त्यसमा चाहिँ संगठित अपराध सम्पत्ति शुद्धिकरण र राष्ट्र ब्याङ्क ऐन अन्तर्गतको कसुरलाई संशोधन गरेर सरकारी ठगीलाई मात्रै कायम गर्ने गरी निवेदन प्राप्त भएको थियो त्यही आज इजलास समस्या पेश हुँदाखेरि एक नम्बर इजलासको माननीय न्यायाधीश हिन्दल दुर्गाज्यूबाट आज संशोधन गर्ने र सहकारी ठगीको अभियोग मात्रै कायम गर्ने गरी चाहिँ आदेश भएको छ
2: सहकारी ठगी संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा खेपिरहेका उनलाई सम्पत्ति शुद्धिकरण ऐनमा भएको व्यवस्थाको आधारमा यसअघिको प्रतिनिधि सभामा सांसद पदबाट निलम्बन गरिएको थियो सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनीमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग फिर्ता गर्ने प्रक्रिया अघि बढ़ाएको थियो हाल लामिछाने विरूद्ध चारवटा जिल्लामा भिन्न भिन्नै मुद्दा चलिरहेका छन् कास्की काठमाण्डु रूपन्देही र चितवन जिल्लामा दर्ता भई उनी विरूद्ध मुद्दा विचाराधीन अवस्थामा छन् तीमध्ये कास्की जिल्ला अदालतमा उनी विरूद्ध सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको थियो उक्त अभियोग लागेको खण्डमा सार्वजनिक पद धारण गर्न नमिल्ने कानूनमा उल्लेख भएको जानकारहरूले बताउँदै आएका छन् अब अर्को प्रसंग छोटकरीमा मूल्य वृद्धिका कारण अप्ठ्यारोमा परेका निर्माण व्यवसायीहरूलाई सरकार अनुदान नहुने भन्दै पूर्वाधार मन्त्रीले काम जारी राख्न आग्रह गरेका छन् इरान युद्धले इन्धनको आपूर्ति र मूल्यमा चाप परेसँगै नेपालका निर्माण व्यवसायीहरूले आफूहरूको व्यवसाय धराशायी हुन लागेको गुनासो गरिरहेका छन् एक रिपोर्ट आज प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महत्वपूर्ण पूर्वाधारका निर्माण नरोक्न निर्माण व्यवसायीहरूलाई अनुरोध गरे
4: ऐन संशोधन नभएसम्म 100% समस्या समाधान नहुने जस्तो पनि केस आएको भएर अलिकति डिसिजन लिए देखियो भने हजुरले मूल्य वृद्धि पाउनुहुन्छ हजुर ढुक्क भएर काम गर्दा हुन्छ हजुरहरूको कति असर भएको छ हामीले प्रत्यक्ष रूपमा देखेको छौँ सरकार त्यति अनुदान अथवा त्यस्तो रिजिड पनि छैन हामीलाई पनि विकास चाहिएको छ
2: उनले हाल निर्माण क्षेत्रमा भएको मूल्य वृद्धिलाई ऐतिहासिक भन्दै त्यसले मन्त्रालयलाई 37 अर्ब रूपियाँको घाटा भइसकेको बताए उनले आवश्यक कानूनी फेरबदल गरेर भए पनि निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न प्रयास गरिरहेको बताएका छन् अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग युकेको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले इबोलाका लागि विकास गरिरहेको नयाँ खोप एक महिनामै प्रयोगमा आउन सक्ने अपेक्षा गरिएको बताएका छन् मध्य अफ्रिकाको कंगो गणतन्त्रबाट फैलिएको इबोलाबाट संक्रमित हुनेहरूको संख्या हालसम्म 750 पुगिसकेको छ भने 177 जनाले ज्यान गुमाएका छन् बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट
5: संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिन सक्ने अहिले फैलिएको बुन्डी बुजो प्रजातिको इबोला भाइरसका लागि कुनै प्रमाणित खोप उपलब्ध छैन वैज्ञानिकहरूले प्रकोपको अवस्थालाई मध्यनजर गर्दै तत्कालै खोप तयार पार्न काम भइरहेको बताएका छन् मानिसहरूमा खोपको परीक्षण अघि त्यसलाई जनावरमा परीक्षण गर्नुपर्ने हुन्छ कोविड महामारी नियन्त्रणका लागि खोप विकास गर्न प्रयोग गरिएको प्रविधि प्रयोग गरेर वैज्ञानिकहरूले इबोला विरूद्धको खोप पनि बनाइरहेका छन् यो खोपको अक्सफर्डमा जनावरहरूमा परीक्षण शुरू भइसकेको बीबीसीले थाहा पाएको छ अक्सफर्डले उपचार प्रयोजनका लागि यो खोप तयार गरे लगत्तै भारतको सेरम इन्स्टिच्यूटले ठूलो स्तरमा खोप उत्पादन गर्ने तयारी गरेको छ विश्व स्वास्थ्य संगठनले इबोलाका कारण जनस्वास्थ्य आपतकाल घोषणा गरे पनि यसलाई महामारी भनेको छैन यद्यपि डब्ल्यूएचओले कंगो गणतन्त्रमा यसको जोखिमलाई उच्चबाट अति उच्च श्रेणीमा वर्गीकरण गरेको छ क्षेत्रीय स्तरमा संक्रमण फैलने जोखिम उच्च रहे पनि विश्वभरि फैलने जोखिम अझैसम्म कम रहेको डब्ल्यूएचओले जनाएको छ।
6: यसका साथै बीबीसी नेपाली सेवाको साझा पखाइ समाप्त हुन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: All our services are at bbcworldservice.com.

भगवान नारायण श्रीमन नारायण।

0: आज 2083 जेठ 9 गते शनिबार जेठ शुक्ल सप्तमी 23 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै वेदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नोबेल ब्याङ्क सधैं सँगै अघि।
2: एमआलए सचिवालय मार्फत मठमा ओली रविको मुद्दा फिर्ता भएपछि राज्यसभामा तरंग छैनन् गृहमन्त्री बोल्दैनन् प्रधानमन्त्री विस्थापित सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको युवाको सक्रियतामा भजन साँझ शीर्षकको शुभ समाचार।
0: परम्परागत लोक भजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तम्घासका युवा सक्रिय देखिएका छन्। स्थानीय 18 जना युवाले स्वतस्फूर्त रेसुङ्गा भजन साँझ गरिरहेका छन्। पहिलो चरणमा नगरभित्रका सबै प्रसिद्ध धार्मिक स्थलहरूमा पुगेर भजन गाउने र विस्तारै जिल्लाभर विस्तार गर्ने अभियन्ता विशेष श्रेष्ठले बताउनुभयो। स्थानीय समुदायसँग भजन गाउने र सामूहिक रूपमा रमाउने कार्यले स्थानीय सांस्कृतिक वातावरणमा नयाँ ऊर्जा भरेको श्रेष्ठले बताउनु भएको छ। उहाँले आफू सिक्दै पनि रहेकाले पुराना पुस्ता र व्यावसायिक भजन कलाकारहरूसँगै राखेर भजन गाउनुका साथै युवाहरूले गोजीबाट पैसा निकालेर भजनको व्यवस्थापन गर्ने र स्वतस्फूर्त प्राप्त सहयोगको रकमबाट वाद्यवादनका सामग्री खरिद गर्ने गरेको बताउनुभयो। यस्तै अभियन्ता श्रेष्ठका अनुसार सबै युवा कुनै न कुनै व्यवसाय वा उद्यमसँग आबद्ध भएकाले समय व्यवस्थापन नै प्रमुख चुनौती रहेको बताउनु भएको छ। युवाको समय अभियानले आधुनिकता र प्रविधिको प्रभावले ओझेलमा पर्न थालेका लोक भजनहरूलाई पुनर्जीवित गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। भजन केवल धार्मिक आस्था मात्रै नभएर मनोरञ्जनका माध्यमबाट सामाजिक एकता र मानसिक शान्ति प्राप्त हुने गर्छ। कार्यक्रममा स्थानीय बासिन्दाको समेत उत्साहजनक सहभागिता छ।
3: भनिन्छ नि नानीदेखि लागेको बानी।

0: थियो डबल रेटमा। मेरो बाबादेखि मेरो छोरी छोरी सबैलाई सजिलो छ, मेरो जस्तै बानी।
1: तपाईँको नगर ब्याङ्कमा खाता छ कि छैन त?

0: काठमाडौँमा रेडियो एनआरएन 99.1 त्यसका विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। सचिवालयमा अल्पमतमा ओली शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। नेकपा एमालेमा सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलो पटक अल्पमतमा पर्नु भएको छ। पार्टी सचिवालयको शुक्रबार बसेको बैठकमा अध्यक्ष ओली अल्पमतमा पर्नु भएको हो। शुक्रबार पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीलाई सम्मानजनक ढंगले नेतृत्व छाड्न आग्रह समेत गरेका छन्। रामबहादुर थापा बाहेक सबै उपाध्यक्षले नेतृत्व छाड्न आग्रह गरेका थिए। एमालेका पाँच उपाध्यक्ष मध्ये रामबहादुर थापा बाहेक विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरूङ र रघुजी पन्त तथा महासचिव शंकर पोखरेल ओली नेतृत्वको विपक्षमा देखिएका छन्। तीन उपमहासचिव मध्ये योगेश भट्टराई विपक्षमा, लेखराज भट्ट पक्षमा र रघुवीर महासेठ तटस्थ रहेका छन्। पाँच मध्ये चार उपाध्यक्ष ओलीको विपक्षमा देखिएका छन्। महासचिव शंकर पोखरेल स्वयं पनि पछिल्लो पटक ओलीको विपक्षमा देखिएका छन्। उपसचिव मध्ये योगेश भट्टराई ओलीको पक्षमा छैनन्, लेखराज भट्ट ओलीको पक्षमा देखिएका छन् भने रघुवीर महासेठ खुलिसकेका छैनन्। सचिवहरू सबिलाल विश्वकर्मा र पद्मा अरियाल ओलीले मार्ग प्रशस्त गर्नुपर्ने बाटोमा रहेका छन्। त्यस्तै सहभागी मुखदर्शक छन् महेश बस्नेत र भानुभक्त ढकाल भने ओलीको पक्षमा खुलेका छन्। त्यस्तै राजन भट्टराई, हिक्मत कार्की र यामलाल कौडेल खुलिसकेका छन्। खगराज अधिकारीले पनि केही बोलेका छैनन्।
1: रविलाई राहत, रासुपामा तरंग शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भएको छ। कास्की जिल्ला अदालतले शुक्रबार लामिछाने सहितको सहकारी सम्बन्धी मुद्दामा जोड़िएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी हटाउन अनुमति दिएको हो। न्यायाधीश हिमलाल बेलवासेको इजलासले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा दर्ता भएको अभियोग पत्र संशोधन गरी सहकारी ठगीको मुद्दालाई मात्रै निरन्तरता दिने गरी आदेश जारी गरेको छ। नेपाल सरकार वादी रहेको यो मुद्दामा लामिछानेसँगै गीतेन्द्र बाबु, जीवी राई, छविलाल जोशी लगायतलाई प्रतिवादी बनाइएको छ। जिल्ला सरकारी वकिल कार्ले कास्कीले साविकको अभियोग पत्रमा संशोधनको माग गर्दै अदालतमा निवेदन दिएको छ। सरकारी पक्षको माग संगठित अपराध र सम्पत्ति शुद्धिकरणको दावी कायम नराखी केवल सहकारी ठगीको मुख्य अभियोगमा मात्रै कार्यवाही अघि बढ़ाउने भन्ने थियो। अदालतले पीड़ित बचतकर्ताको रकम छिटो र सहज रूपमा फिर्ता गराउनु नै यस मुद्दाको मुख्य विषयवस्तु रहेको उल्लेख गरेको छ। आदेशमा भनिएको छ, पीड़ित जाहेवालाको बचत रकम सहज र शीघ्र फिर्ता दिलाउनु न्यायिक निरूपणको मूल विषयवस्तु रहेको र जाहेवालाहरूलाई सोही माग गरेको देखिन्छ। यी मुद्दा फिर्ता भएसँगै राष्ट्रपा सभापति रवि लामिछानेलाई राजनैतिक रूपमा उन्मुक्ति भने मिलेको छ।
0: मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव गर्नु भएको थियो। कांग्रेसका मुख्यमन्त्री यादवलाई एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले विश्वासको मत दिएका छन्। विश्वासको मतका पक्षमा 62 र विपक्षमा 38 मत परेको छ। प्रदेशसभामा 100 सांसद उपस्थित थिए। जसपा नेपाल का मन्त्रीलाई मुख्यमन्त्रीले बिहिबार जिम्मेवारी विहीन बनाएपछि जसपा सहित जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मत दिएका छन्।
1: शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा कारागारमा रहेका कैदी बन्दीको मानव अधिकारको विषयमा छलफल भएको थियो। यो विषयमा गृहमन्त्रीसँग छलफल गर्ने समितिको कार्यसूचीमै उल्लेख थियो, तर समिति सदस्यले गृहमन्त्रीसँग प्रश्न सोध्न पाएनन्। गृह मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ। उहाँ संसदीय समितिमा पनि जानु भएन। तत्कालीन गृहमन्त्री सुदन गुरूङले गत वैशाख 9 गते राजीनामा दिनुभएको थियो। त्यसपछि मुलुकले अर्को गृहमन्त्री पाउन सकेको छैन। समिति सभापति समीक्षा बाँसकोटाले गृह मन्त्रालयबाट गृह सचिव राजकुमार श्रेष्ठ उपस्थित रहेको जानकारी गराउनुभयो। सांसदहरूले राजनैतिक नेतृत्वसँग सिधै प्रश्न गर्न पाएनन्। यस्तो अभ्यास कहिलेसम्म देखिने हो, टुंगो छैन। गृहमन्त्री नभएकै बेला काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा डोजर चल्यो। उनीहरूको व्यवस्थापनको विषयमा विभिन्न टीका टिप्पणीहरू समेत भइरहेका छन्। तर जवाफ दिन न गृहमन्त्री छन् न प्रधानमन्त्री बालेन जवाफ दिन तयार हुनु भएको छ। यसले जवाफदेहिताको विषयलाई कमजोर बनाएको बताउँछन् सुरक्षा विज्ञ एवं पूर्व डीआईजी हेमन्त मल्ल। गृहमन्त्रीको जिम्मेवारी समेत लिनुभएका प्रधानमन्त्री आइसोलेसनमा बस्नुहुन्छ, भेट्न मन पराउनुहुन्न। उहाँले भन्नुभयो गृह मन्त्रालयमा कैयौं बैठक बस्नुपर्ने र आवश्यक समन्वय गर्नुपर्ने हुन्छ। नियमित बैठक बसेन, समन्वय सहकार्य भएन भने सुरक्षा चुनौती थपिन्छ। उहाँका अनुसार गृह मन्त्रालयसँग सशस्त्र प्रहरी बल, आन्तरिक सुरक्षा, सीमा सुरक्षा, विद्रोह नियन्त्रण, आतंकवाद नियन्त्रण, राहत उद्धार, राष्ट्रिय महत्वका पूर्वाधारको सुरक्षा, राजस्व सुरक्षा र प्रकोप व्यवस्थापन जस्ता महत्वपूर्ण जिम्मेवारी रहे पनि मन्त्री नहुँदा थप समस्या उत्पन्न हुन सक्छ। छैनन् गृहमन्त्री, बोल्दैनन् प्रधानमन्त्री। संसदमा मध्याह्नमा खबर छ।
0: सुकुम्बासीहरू 27 दिनदेखि होल्डिङ सेन्टरमा, शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीका घर टहरामा डोजर चलाएको 27 दिन भएको छ। डोजर लगाएर बस्ती खाली गराइएकै दिनदेखि सुकुम्बासीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा सुकुम्बासीको जीवनयापन र औषधि उपचार निकै दयनीय देखिएको प्रतिवेदन राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिले तयार गरेको छ। उक्त प्रतिवेदन केही दिनभित्रै पूर्वाधार मन्त्रीलाई बुझाउने तयारी भएको समितिका सदस्य सुनिल थापाले बताउनु भएको छ। समितिका सदस्यहरू गत वैशाख 29 गते होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीको स्थिति बुझ्न इचंगु नारायण स्थित अपार्टमेन्टमा पुगेका थिए। समितिको टोलीमा होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारी पनि रहेका थिए। उनीहरूका अनुसार इचंगु नारायण पुग्दा सुकुम्बासीको स्थिति निकै दयनीय थियो। सुकुम्बासीले प्रदूषित टोलको पानी पिउन बाध्य रहेको बताइरहेका थिए। त्यस्तै अहिले केही सुधार भए तापनि पूरै सुधार नभइसकेको उनीहरूले बताएका छन्। समितिले केही दिनमा प्रधानमन्त्री तथा मन्त्रालयका सचिवलाई समेत बोलाएर छलफल गर्ने जनाइएको छ। संसदीय समितिका सदस्यहरूले स्थलगत अध्ययन गरेपछि सुकुम्बासीको अवस्थामा धेरै सुधार आएको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारीहरू बताउँछन्।
1: अति कम विकसित मुलुक एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने समय सीमा 3 वर्ष पछि धकेल्न नेपालले संयुक्त राष्ट्रसंघलाई औपचारिक पत्र पठाएको छ। राष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यसअघि सन् 2026 नोभेम्बरका लागि तय भएको स्तर उन्नतिको मिति सन् 2029 नोभेम्बरसम्म पुर्याउन आग्रह गरिएको हो। नेपालले विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई थप तयारीका लागि मिति पछाडि सारिएको दोस्रो पटक हो। राष्ट्र मन्त्री सुशील खनालले गत 30 वैशाख अर्थात 13 मेमा संयुक्त राष्ट्रसंघको विकास नीति समिति सीडीपीका अध्यक्षलाई यस सम्बन्धमा औपचारिक पत्र पठाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। यसअघि अर्थ मन्त्रालयका अधिकारीहरूले 17 मेमा पत्र पठाएको दावी गरेका थिए। नेपाल सरकारले अति कम विकसित मुलुकबाट हुने निर्धारित स्तर उन्नतिलाई तत्कालका लागि स्थगन गर्ने औपचारिक प्रक्रिया अघि बढ़ाएको छ। मन्त्रालयको मसौदा विज्ञप्तिमा भनिएको स्तरोन्नतिलाई पछाडि धकेल्न सरकारले मुख्य 5 कारण अघि सारेको छ। क्षेत्रीय द्वन्द र विश्वव्यापी आपूर्ति श्रृंखलामा आएको अवरोध र रेमिटेन्स आपूर्वाहमा परेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा असर परेको र वैदेशिक मुद्राको प्रमुख आधार रहेको रेमिटेन्स आपूर्वाहमा प्रभाव रहेकाले यो निर्णय लिनु परेको मन्त्रालयले जनाएको छ। विश्व ब्याङ्कले सन् 2026 नेपालको आर्थिक वृद्धि दर 2.3% सीमित रहने प्रक्षेपण पनि गरेको अवस्थालाई मुख्य रूपमा लिइएको छ। विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले मागेको थप 3 वर्ष शीर्षकमा कान्तिपुरले खबर लेखेको छ।
0: लाटी सड़क अन्तर्गत बाँकी र दाङका बीचमा करिब 35 किलोमिटर खण्ड अधुरो छ। नेपालगंजदेखि बाँकेको राप्ती सुनारी तीन नारायणपुर र दाङको देवखुरी स्थित राजपुर गाउँपालिकासम्म सड़क निर्माण भए पनि बाँकी खण्ड विस्तारको काम रोकिएको छ। राष्ट्रिय सड़क सञ्जालसँग अहिलेसम्म नजोड़िएका राप्ती पालिका स्थानीय यही हुलाकी सड़क विस्तार हुने प्रतीक्षामा छन्। सड़क सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र चुलुङ्गे पुलबाट वारपार गर्छन्। राप्ती पारी क्षेत्रमा भरपर्दो सड़क निर्माण नहुँदा त्यहाँका स्थानीय खण्डौं समय पैदल हिँडेर गन्तव्यमा पुग्ने गर्दछन्। स्थानीयका अनुसार चुनावको समयमा